0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
2: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
2: जोर्नी दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
2: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
2: त्यसै गरी जलोका, अग्निकर्म, स्थिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका समयनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
2: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0449421306।
3: होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कछै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सके गर्ने
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि। होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 ओम सिपेमा।
5: यहाँ फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
8: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
8: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
8: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
8: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
8: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
9: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
8: अन्य थप जानकारीको लागि
9: सम्पर्क नम्बर 0494-412-020।
2: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
10: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा साधो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 10 गते बुधबार, जुन 24 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको दशमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति।
1: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन रासोपाको प्रस्ताव, राष्ट्रिय पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति।
0: बाँकेमा लामो खडेरी ले सुक्न थाले बाली नाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउँदै सरकार, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा।
1: हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमनले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा।
0: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जीत, उज्बेकिस्तान 5-0 पराजित, इंग्ल्याण्ड र घाना गोल रहित बराबरीमा रोके, अहिले पानामा र कोरेसिया खेल्दै, पौने 8 बजे कोलम्बिया अनि डीआर कंगो खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, देशका विभिन्न जिल्लामा फैलिँदै गएको बर्ड फ्लूको संक्रमण र विज्ञको सुझावको प्रसंग।
1: पंक्षीमा लाग्ने बर्ड फ्लू 11 जिल्लामा फैलिएको छ। पशु सेवा विभागको तथ्याङ्क अनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्ड फ्लू पुष्टि भएको छ। काभ्रेको साँगा र पनौतीमा रहेका 2 फार्ममा कुखुरा र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका कुल 82 स्थानमा बर्ड फ्लू पुष्टि भएको छ। अहिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित 5,69,858 पंक्षी नष्ट गरिएको विभागको तथ्याङ्क छ। त्यस्तै 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ। केही दिन अघि जावलाखेल स्थित सदर चिड़ियाखानामा समेत पंक्षीमा बर्ड फ्लू पुष्टि भएपछि अनिश्चितकालका लागि चिड़ियाखाना बन्द गरिएको छ। विभागका अनुसार 4 चैतमा मोरङको सुन्दर हरैचा 4 र उर्लाबारी 8 बर्ड फ्लू देखिएको थियो। रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ। यसै विषयमा हामीले पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई सोधेका छौं।
3: हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौं भन्दाखेरि, अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने, अथवा मरेका पंक्षीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौं। एकदमै भनौँ न, खोर पुरानो भए पनि केही फरक नपर्ने, तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पंक्षीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पंक्षीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखिएको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसंग. राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ. सात असार 2079 घोषणा गरिएको रासोपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो. रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको चितवनका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्. लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो. प्रस्तावमा पार्टीका संस्थापक सदस्य तथा प्रदेश सभापति सँगै यसअघिको केन्द्रीय सचिवालयमा रहेका नेताहरूले समर्थन जनाएका थिए. रासोपा सभापतिका लागि एक प्रस्तावक र 51 समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो. सभापतिमा लामिछानेको प्रस्तावक शाह बन्नुले पार्टीमा समायोजनको प्रक्रिया सार्थक भएको नेता शिशिर खनालले पत्रकारसँग बताउनुभयो. प्रतिनिधि छनौटमा देखिएको विवादका कारण सोमबारका लागि तय गरिएको बन्द सत्र हिजो मात्रै शुरू भएको छ. 900 केन्द्रीय सदस्यको निर्वाचन आज हुँदैछ. मतदान सकिएको दुई घण्टामा परिणाम दिने निर्वाचन आयोगमा रहेका पदाधिकारीहरूले बताएका छन्. यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाएर त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव गरेको छ. चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले रासोपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनुभयो. सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएको छ र छलफल चलिरहेको बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा भनिएको छ रासोपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ. तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताउनु भएको छ. सभापति लामिछानेले 2072 सालमा संविधान लेखिँदा नै एक दशकको अवधिमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको बताउनुभयो. राष्ट्रपा संविधानमा उपलब्धि संविधानका उपलब्धि र कमजोरी पनि नागरिकले चाहेको सुधारबारे खुला इमान्दार र जिम्मेवार बहसको पक्षमा रहेको पनि सभापति लामिछानेको भनाइ छ.
1: थाई बासको पर्खाईमा रहेका सुकुम्बासीहरू हालै पाएको अस्थायी बास होल्डिङ सेन्टरबाट पनि निकालिने भएका छन्. उपत्यका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई पाँच दिनभित्र छाड्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सुविधा सम्पन्न बागमती सभ्यता विकास समितिले निर्देशन समेत दिएको छ. पाँच दिनको अल्टिमेटम दिएर सरकारले अस्थायी आश्रयबाट पछि पनि हट्न भनेपछि विपन्न सुकुम्बासी संकटमा पर्ने भएका छन्. कोठा भाडा तिर्न आर्थिक क्षमता नभएका सुत्केरी बालबालिका ज्येष्ठ नागरिक धेरै सदस्य भएका परिवार बढ़ी चिन्तामा परेका छन्. यसअघि सरकारले प्रति परिवार एकमुष्ट 25,000 र 3 महिनासम्म मासिक 15,000-17,000 रूपियाँ दिने निर्णय गरेको थियो. सरकारले दिने यही आर्थिक सहयोगले काठमाडौँमा बासको मात्र व्यवस्था गर्न पनि मुस्किल पर्ने सुकुम्बासीको गुनासो रहेको छ. काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीय राज पौडेलले भने मन्त्री परिषदले गरेको निर्णयका आधारमा उनीहरूलाई होल्डिङ सेन्टर छाड्न र आफै व्यवस्थापन गर्न समय दिएको बताउनु भएको छ. होल्डिङ सेन्टरमा स्थायी रूपमा बस्दै आउनुभएका नागरिकलाई सधैँ त्यहाँ राखिराख्न सम्भव नहुने भएकाले पनि उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो पाँच दिने सूचना जारी गरिएको सीआईएमसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाङले बताउनुभयो.
4: पहिला दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एक फेरीलाई चाहिँ त्यो भयो नि भएर नै एक फेरीले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक फेरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइ सकेको अवस्था पनि छ केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक थरी जान नखोज्ने अनि एक थरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ.
1: यसैबीच देशभरका सुकुम्बासीको अझै लगत संकलन नसकेको सरकारले लगत संकलन गरिसकेका जिल्लाबाट भने जग्गा वितरणको तयारी थालेको छ. असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्न लागि हो. बर्दियापछि तनहुँ बाँके झापा र मकवानपुर हुँदै नियन्त्रणलाई निरन्तरता दिने भूमि समस्या समाधान समितिका अध्यक्ष भद्र बलभद्र वास्तुलाले जानकारी दिनुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व सूचनाका लागि एप्लिकेशन ल्याउने सरकारको तयारी।
5: सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस् ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौं।
1: पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
7: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
8: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा साम्य शक्ति प्रबन्धनमा सरकारको ध्यान शीर्षकमा खबर प्रकाशित छ। यसलाई चाँदनी हमालले लेख्नु भएको छ। सरकारले नेपालको साम्य शक्ति र डायस्पोरा क्षेत्रको विस्तृत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ। जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीतिक महाशाखा स्थापना गरिसकेको छ। त्यस्तै आफ्ना संस्थागत व्यवस्थापन मार्फत साम्य शक्ति प्रबन्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ। सरकारले बजेट घोषणा मार्फत नै साम्य शक्ति प्रबन्धन र डायस्पोराको भरपूर उपयोग गर्ने उद्घोष समेत गरिसकेको छ। त्यस्तै भित्रपृष्ठमा स्नातक त पढ़ाउँदै नेपाल विश्वविद्यालय शीर्षकमा अर्को खबर प्रकाशित छ। 2 वर्ष अघि सञ्चालन शुरू भएको नेपाल विश्वविद्यालयले पहिलो पटक यसै शैक्षिक सत्रदेखि स्नातक तहमा विभिन्न कार्यक्रममा पढ़ाई सञ्चालन गर्ने भएको छ। हाल मुलुकमा सञ्चालन रहेका विश्वविद्यालय भन्दा फरक धारको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले 2081 सालमा स्थापना सार्वजनिक विश्वविद्यालयका रूपमा यसको स्थापना गरिएको थियो। विश्वविद्यालयले गत वर्षदेखि स्कूल अफ पब्लिक पोलिसी अन्तर्गतको स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढ़ाई सञ्चालन गरिसकेको र यसै शैक्षिक सत्रदेखि स्नातकको पनि कार्यक्रम सञ्चालन गर्न लागि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर सूर्यराज आचार्यले बताउनु भएको छ। त्यस्तै बन्दरगाहदेखि विराटनगरसम्म कार्गो रेल सञ्चालन हुने शीर्षकमा अर्को खबर छ। भारतको कटहरी रेल यातायात अन्तर्गत बथनाकादेखि आईसीपी स्थित नेपालका स्टम यार्डसम्म कार्गो रेल सञ्चालनको जिम्मेवारी नेपाल इन्टर मोडल यातायात विकास समितिलाई दिने तयारी भएको छ। कार्गो रेल सञ्चालन गर्ने गरी रेलवेका 4 ट्र्याक मध्ये 2 ट्र्याक इन्टर मोडलले प्रयोग गर्नेछ भने कार्गो रेल सेवा समेत इन्टर मोडलकै रहनेछ। त्यस्तै बजेट ल्याउन सहजीकरण शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
11: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा क्रियाशील सदस्यता अध्यावधि नगर्नेमाथि कांग्रेस संस्थापन कठोर शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। विशेष महाधिवेशन अघिका कुनै पनि कमिटी मर्ज नगर्ने र सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशनमा सहभागी नगराउने रणनीति भएको उल्लेख गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्ने इतर पक्षको तयारी बारेको खबर पनि छापिएको छ। लामो खडेरीले सुक्न थाले बालीनाली शीर्षकमा विश्वराज बसल जंग्याले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। केही दिनदेखिको अत्यधिक गर्मीले बाँकेको कृषि क्षेत्रमा असर पारेको छ। गर्मीले सबैभन्दा असर तरकारी खेतीमा पारेको जानकारी गाउँपालिका तीनका लालजी धरूकले बताउनु भएको छ। जानकी गाउँपालिका तीनका उहाँले बताउनुभयो, उहाँले आकाशे पानी नपर्दा फल्न लागेको तरकारी सुक्न थालेको पनि दुखेसो गर्नुभएको छ। अर्को खबर चक्रपथ दोस्रो खण्डको प्रारम्भिक डीपीआरमा नेपालले दियो सहमति शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। माछा पोखरीमा करिब 700 मिटर लामो फ्लाईओभर निर्माण गरिनेछ। वर्खापछि काम शुरू गर्न चीन सरकार समक्ष नेपालको प्रस्ताव रहेको छ। 11 महिनामा लक्ष्यको 83.9% मात्रै उठ्यो राजस्व शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। पौडेललाई श्रीराम टोबाकोमा 30 करोड़को शेयर, बुटवलमा भेटियो 35 बिघा जग्गा शीर्षकमा खबर छापिएको छ। यो खबर सुभाष भट्टले लेख्नु भएको हो। सम्पत्ति शुद्धिकरणको कसुरमा प्रपक्षका लागि थुनामा पठाइएका एमाले उपाध्यक्ष विष्णु पौडेलले बिचौलिया दीपक भट्ट लगायत व्यवसायीसँग करोड़ौंको संदिग्ध कारोबार गरेको अनुसन्धानबाट भेटिएको उल्लेख गरिएको छ। खबरमा सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानमा पौडेलको गैर कानूनी सम्पत्ति र कारोबारको पर्याप्त प्रमाण संकलन भएपछि मात्रै पक्राउ गरेको उल्लेख गरिएको छ। सरकारमा हुँदा पौडेलले बिचौलिया दीपक भट्टका लागि गरेका मुख्य चार काम भनेर उल्लेख गरिएको छ। सुपारी आयातमा सहजीकरण, हिमालयन री इन्स्योरेन्सको शेयर सहुलियतमा उपलब्ध गराइदिएको, 7 लघु बीमाको शेयर दिलाएको, जनकपुर चुरोटको लाइसेन्स नयाँ कम्पनीलाई दिने प्रक्रिया अगाडि बढ़ाएको भनिएको छ। विनोद शाही हत्या प्रकरण कांग्रेस नेतासहित 6 जनालाई जन्मकैद शीर्षकमा अछामबाट ध्रुव विषयले लेख्नु भएको छ। अछामका विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापति सहित 6 जनालाई जन्मकैदको फैसला भएको छ। पञ्चदेवल विनायक नगरपालिका 4 का 16 वर्षीय शाहीको हत्यामा संलग्न रहेको ठहर गर्दै कांग्रेस नगर सभापति सज्जन बहादुर शाही सहित 6 जनालाई जन्मकैदको फैसला भएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकको भित्रीपन्नामा मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्यवहार थपिने गरी मन्त्रीको सचिव स्तरका सल्लाहकार सहित 9 सदस्य स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। मन्त्री परिषदको बैठकको निर्णय अनुसार अब प्रत्येक मन्त्रीले 3 देखि 5 जनासम्म विशिष्ट श्रेणी अर्थात सचिव सरहका सल्लाहकार नियुक्त गर्न पाउनेछन् भने प्रमुख स्वकीय सचिव सहित 9 जनाको स्वकीय सचिवालय बनाउन पाउने पनि खबरमा उल्लेख गरिएको छ। वैशाख 2 बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मुख्य सचिव सुमन राज अर्यालले सम्बन्धित मन्त्रालयमा जानकारी पठाउन थालेको पनि उल्लेख गरिएको छ। विशिष्ट प्रकृतिको पदमा छटके प्रवेशको प्रस्ताव शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर पनि छ। निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कामका लागि छटके प्रवेशको विशेष व्यवस्थाको प्रावधान प्रस्तावित निजामती सेवा विधेयकको मस्यौदामा राखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदाको दफा 10-14 त्यस्तो प्रावधान छ। मस्यौदाको दफा 10-14 भनिएको छ, यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिए भए तापनि निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कार्यकारी वा विशेषज्ञ पदमा निश्चित अवधिका लागि नेपाल सरकारले उम्मेद्वारको उपयुक्तताको सम्बन्धमा लोकसेवा आयोगको परामर्शमा छटके प्रवेशको विशेष व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द भएको बारेमा सुदीप कैनीले लेख्नु भएको खबर पनि छापिएको छ। सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्थापन र मरमत सम्भारको काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो। राहदानी मौजदात घट्दै केही सातामै संकट हुने शीर्षकमा अनिल गिरीले लेख्नु भएको अर्को खबर पनि छ। राहदानी लगानीका लागि दैनिक औसत 6,000 आवेदन पर्ने गरेकोमा 3,000 देखि 3,500 मात्रै वितरण हुने गरेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ। किन पक्राउ परेको पूर्व अर्थमन्त्री पौडेल शीर्षकमा यो खबर छापिएको छ भने प्रहरीलाई पनि 15-15 दिनमा तलब शीर्षकमा खबर छ। नेपाल प्रहरीले अबदेखि 15-15 दिनमा तलब पाउने छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष 2083-84 उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन जानकारी गराएको छ। पश्चिमसम्म पुग्नै सकेन मनसूनी वायु शीर्षकमा नीतू घलेले लेख्नु भएको पनि खबर छ। नेपालमा मनसून भित्रिएको 5 दिन बितिसक्दा पनि विस्तार अझै हुन नसकेको उल्लेख छ। कक्षा 12 को नतिजामा त्रुटि भएको छैन शिक्षा सचिवको भनाईबारेको खबर पनि छापिएको छ। नागरिक दैनिकमा बर्ड फ्लूको मारमा व्यवसायी 11 जिल्लामा संक्रमण तीव्र 5.5 लाख बढ़ी पंक्षी नष्ट गरिएको बारेमा दिलीप पौडेले लेख्नु भएको खबर छ भने जलवायु संकटको चपेटामा 1 अर्ब बाल बालिका शीर्षकमा अर्को खबर पनि छापिएको छ। एक सातामा 50 कर्मचारीको राजीनामा शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय किताबखानाका प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार 1 गतेदेखि 7 गतेसम्म 50 जना कर्मचारीको राजीनामा आएको बताउनु भएको छ। नागरिक आर्थिक कारोबार दैनिकमा छापिएको खबर रहेको छ। 10 अर्ब 5 करोड़ खर्चेर बनेको सुनकोशी डाइभर्सन सुरुङ उपयोगविहीन भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको हो भने एलसी खोलिएका सार्वजनिक सवारी साधन दर्ता गर्न पाइने बारेको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको हालको समझदारीपछि हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने बताउनु भएको छ। सामाजिक सञ्जालमा ट्रम्पले स्टेट अब हर्मुजले अब खुला रहने र त्यहाँ थप कुनै पनि 9 सैनिक
11: दिनुभएको बारेमा जीवन बस्नेतले लेख्नु भएको हो भने एलसी खोलिएका सार्वजनिक सवारी साधन दर्ता गर्न पाइने बारेको खबर पनि छापिएको छ।
1: साझा खबरमा

0: यथावत रूपमा राखिएको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरान र ओमनले महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति बनाउने भएको छ। इरानी प्रतिनिधि मण्डलको मस्कट भ्रमणपछि इरान र ओमनले हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानका राष्ट्रपति मसूद पेजिक्स कियान र विदेश मन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नु भएको छ। इरानी प्रतिनिधि मण्डललाई पाकिस्तानको प्रतिनिधि मण्डलले स्वागत गरेको थियो। यो भ्रमण अमेरिका र इरान बीच गत हप्ता बुर्गेस स्ट्रेकमा भएको वार्तापछिको रहेको छ। पाकिस्तान र कतारले सोमबार उक्त वार्तालाई सकारात्मक र फलदायी भएको बताएका थिए। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुधार, व्यापार, ऊर्जा, सहकार्य र अमेरिका इरानको नयाँ वार्ताको विषयमा छलफल हुने बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकपमा अन्तर्गत समूह एलको खेलमा इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको बोस्टो स्टेडियममा बिहान भएको खेलमा इंग्ल्याण्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाउनु परेको हो। पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्याण्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। गैराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले कृतिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकपमा पहिलो जीत हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। समूहकै अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 5-0 पराजित गरेको हो। पोर्चुगलले आत्मघाती गोल उपहार पाएको थियो। समूह केमा पहिलो जीतपछि पोर्चुगल दुई खेलबाट 4 अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। अहिले समूह एलका पानामा र क्रोएसिया बीचको खेल चलिरहेको छ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छ। विश्वकपमा बिहान पाउने 8 बजे समूह के का कोलम्बिया र डीआर कंगु खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगु 43 स्थानमा छन्। यसैबीच फिफा विश्वकप 2026 अन्तर्गत पानामा विरूद्ध भइरहेको खेलमा क्रोएसियाले पहिलो अग्रता लिएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका एन्टे बुडिमिर ले दोस्रो हाफमा गोल गर्दै टीमलाई अग्रता दिलाउनु भएको हो। खेल अहिले पनि चलिरहेको छ।
0: विपदको सूचना र सचेतनाका लागि प्रविधिसँगै नागरिकको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब विपदको सूचना दिन सरकारले चालेको कदम। सरकारको योजना अबको 1 महिनाभित्रै मौसमजन्य विपदको पूर्व सूचना दिन एप्लिकेशन संचालनमा ल्याउने तयारी छ। यसका लागि भइरहेको काम, विपदको सूचना र सावधानीका लागि नागरिकको भूमिकाका बारेमा साथी सुशीला श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गर्नुभएको छ।
4: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै तथ्याङ्कहरूलाई पूर्व सूचना सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्याशबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ।
5: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
4: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको 1 महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, त्यो प्लेटफर्मको प्रयोग चाहिँ 1 महिनाभित्र हुनुपर्छ भनेर निर्देश।
5: कतिको सम्भावना छ त्यो 1 महिनाभित्र ल्याउनको लागि?
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण

0: स्थापन प्राधिकरण जुटेको बुझेको छु र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
1: बाढी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ?
0: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको। कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। ठूला विपदको कुरा गर्दाखेरि ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं। त्यस कारणले स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो अथवा हिमताल विस्फोटको, त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ।
1: प्रश्न चाहिँ यो भारतबाट आउने नदीहरूको बाढ़ी बारे नेपालले कति समय अघि सूचना पाउँछ?
0: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्। यद्यपि महाकाली त हाम्रो दुवैको साझा नदी हो। भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौली गंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौली गंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौं। त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं।
2: बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति,
2: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन राष्ट्रपाको प्रस्ताव, पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति,
3: बाँकेमा लामो खडेरीले सुक्न थाले बालीनाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउन तयारी सरकारको तयारी, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा,
2: हर्मुज जलमार्गमा अब थप नौसैनिक नाकाबन्दी नहुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमानले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा,
3: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जीत, उज्बेकिस्तान 5-0 पराजित, इंग्ल्याण्ड र घाना गोलरहित बराबरीमा रोकिए।
2: साझा खबर कन्तीमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राजोपाको महाधिवेशन, जहाँ महाधिवेशनमा मन्त्रीहरू नै केन्द्रीय सदस्य लगायतका पदाधिकारी बन्नको लागि लाइन लागेर त्यो प्रक्रिया अगाडि बढ़ाइरहेका छन्। तर सांसदको रूपमा जित्न जति सजिलो थियो त्यतिकै सजिलो केन्द्रीय सदस्य वा पदाधिकारीमा हुन्छ कि हुँदैन भन्ने चिन्तामा उनीहरू देखिन्छन्। यहाँ मैदान जस्तो देखाइएको छ, महाधिवेशन लेखिएको गेट अलिक पछाडिपट्टि छ र त्यहाँ धेरै मानिसहरूको भीड़भाड़ छ। भीड़भाड़को बीचमा अग्रपंक्तिमा 2 जना व्यक्ति छन्, फाइल बोकेका छन् र सोटबुट लगाएका व्यक्तिहरू छन् र उनीहरू मन्त्री जस्तो देखिन्छन् र एक आपसमा कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ, उम्मेद्वारी खै दिम कि नदिम, सांसदमा जिते जस्तो सजिलो जित्न सकेला र मान्यज्यू।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
5: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
6: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
7: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
8: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
6: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
8: आफ्नै कम्पाउण्ड भएको,
7: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
6: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको
7: सस्तोमा हैन राम्रो सिकाउँछौ।
6: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वास्थ्य सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पन्छीलाई यथासक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पन्छी तथा पन्छी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासु जन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।
2: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जीडी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। राष्ट्रपाको सभापतिमा रवि लामिछाने निर्वाचित। बागमतीका 5 सहित 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू संक्रमण, सतर्कता अपनाउन आग्रह। दोलखाका 2 स्थानले सरकारको आगामी वर्षको बजेट सार्वजनिक। जिरी नगरपालिकाको बजेट 59.71 करोड़, गौरी शंकरमा 59.64 करोड़ विनियोजन। र पोर्तुगलद्वारा उज्बेकिस्तानलाई 5-0 पराजित। रोनाल्डो बने लगातार 6 फिफा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाड़ी।
1: के तपाईं लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन्। सभापतिमा अरू कसैको उम्मेद्वारी नपरेपछि केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। अब 19 केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। रविको प्रस्तावकमा वरिष्ठ नेता बालेन्द्र शाह बालेन बसेका थिए। रासोपाको विधान अनुसार सभापति र वरिष्ठ नेताको लागि केन्द्रीय सदस्य निर्वाचित हुन नपर्ने व्यवस्था छ। पहिलो चरणको मतदान आज बिहानदेखि शुरू हुने भएको छ। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ। मतदानको पहिलो समय भने खुलाइएको छैन। मतदान सम्पन्न भएको 2 घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गर्ने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। दोलखाको गौरीशंकर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 59.64 करोड़ बराबरको बजेट ल्याएको छ। गाउँपालिकाकी उपाध्यक्ष उमा लोंगेली मगर शेर्पाले हिजो आयोजित गाउँसभाको 19 अधिवेशनमा आगामी आर्थिक वर्षका लागि 59.64,38,500 रूपियाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन्। गाउँपालिकाले आगामी आर्थिक वर्ष संघीय सरकारको वित्तीय समानीकरण अनुदान बापत 12,26,00,000, सशर्त अनुदान बापत 21,97,00,000, समपूरक अनुदान बापत 2,12,00,000 तथा राजस्व बाँडफाँड बापत 11,83,06,000 प्राप्त हुने अनुमान गरेको छ। यसै गरी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान बापत 1,04,06,000, सशर्त अनुदान बापत 1,15,04,000, समपूरक अनुदान बापत 2,80,00,000 र प्रदेश सरकारको राजस्व बाँडफाँडबाट 4,17,22,200 रूपियाँ प्राप्त हुने अनुमानित आय स्रोत प्रस्ताव गरेको छ। साथै आन्तरिक राजस्वतर्फ 40,00,000 संकलन हुने अनुमान गरिएको छ भने 1,00,00,000 बाँकी मौजदात रहेको आगामी आर्थिक वर्षको आय व्यय विवरणमा उल्लेख छ। गाउँपालिकाले बाँकी रकम रोजगार कार्यक्रममा प्राप्त हुने लघु उद्यम तथा विकास कार्यक्रम सामाजिक सुरक्षा भत्ता सड़क बोर्डबाट प्राप्त हुने बजेट तथा अन्य निकायबाट थप प्राप्त हुने रकम वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने जनाएको छ। गौरीशंकर गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि हिजो सभामा पेश गरेको छ। गाउँ सभामा पालिका अध्यक्ष विश्वास कार्कीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए। गौरीशंकर गाउँपालिकाले भोलिदेखि गाउँपालिका कार्यालयसम्म जोड़ने सड़क कालोपत्र योजनालाई विशेष प्राथमिकता दिएको छ। सो सड़क कालोपत्रका लागि आगामी वर्षमा पनि बजेट व्यवस्था गरिएको छ। यसैगरी छोरोल्फा गौरीशंकर बेस क्याम्प लगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधार तथा पर्यटन सेवा विस्तार, खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार तथा सम्भाव्यता अध्ययन, एक गाउँ एक पोखरी अवधारणालाई कार्यान्वयन गर्दै पाँच वर्षाको पानी संकलन तथा जल पुनर्भरण कार्यक्रमलाई पनि गाउँपालिकाले निरन्तरता दिएको छ। साथै एक ओडा एक उत्पादनमा आधारित अनुदान कार्यक्रम, फलफूल खेती विस्तार, स्थानीय उत्पादनको संरक्षण, ब्रान्डिङ तथा बजारीकरण कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले व्यावसायिक रूपमा याक तथा चौरी पालन कार्यक्रम तथा वैदेशिक रोजगारीबाट फर्केका युवा तथा बेरोजगार युवाहरूलाई लक्षित गरी साझेदारीमा अनुदान तथा उद्यम प्रवर्धन कार्यक्रमका लागि पनि बजेटको व्यवस्था गरेको छ। दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि 59 करोड़ 71 लाख बराबरको बजेट ल्याएको छ। नगरपालिकाको 18 नगरसभामा उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले आगामी आर्थिक वर्ष 2083-84 लागि 59 करोड़ 71 लाख 98 हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। जस अनुसार चालूतर्फ 41 करोड़ 39 लाख 79 हजार 500 रूपियाँ अर्थात 69.32% र पूँजीगत तर्फ 17 करोड़ 22 लाख 18 हजार 500 रूपियाँ अर्थात 28.83% रहेको छ। उपप्रमुख खड्काले आगामी वर्ष वडा स्तरीय योजना तथा कार्यक्रम सञ्चालनको लागि 5 करोड़ 49 लाख 24 हजार कृषि विकास शाखा तथा पशु विकास शाखाबाट सञ्चालन हुने कार्यक्रमको लागि 1 करोड़ 1 लाख 25 हजार, स्वास्थ्य शाखाबाट सञ्चालन हुने कार्यक्रमको लागि 2 करोड़ 39 लाख 78 हजार, पूर्वाधार विकास तर्फका नगर स्तरीय योजनाहरू सञ्चालन गर्नका लागि 1 करोड़ 12 लाख 50 हजार, वन वातावरण तथा विपद व्यवस्थापन देशका लागि 80 लाख, शिक्षा शाखाबाट सञ्चालन हुने कार्यक्रमका लागि 2 करोड़ 25 लाख 97 हजार, प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरू, विद्यालय कर्मचारी र विद्यालयका लेखा कर्मचारीलाई थप प्रोत्साहन गर्न 58 लाख, जिरी अस्पतालमा जनशक्ति व्यवस्थापन तथा थप प्रोत्साहनका लागि 45 लाख 60 हजार विनियोजन गरिएको जानकारी दिनुभयो। नगरपालिकाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको आय र व्यय विवरण पनि प्रस्तुत गरेको छ। आन्तरिक राजस्वतर्फ 1 करोड़ 27 लाख 5 हजार आमदानी हुने अनुमान गरिएकोमा समीक्षा अवधिमा 82 लाख 84 हजार 497 मात्र संकलन भएको छ। नगरसभामा प्रस्तुत भएको विवरण अनुसार संघीय सरकारबाट राजस्व बाँडफाँड मार्फत 8 करोड़ 95 लाख 8 हजार 836 रूपियाँ प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म 7 करोड़ 61 लाख 18 हजार मात्र प्राप्त भएको छ। प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ 3 करोड़ 30 लाख 88 हजार 174 रूपियाँ प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म 1 करोड़ 89 लाख 42 हजार 487 रूपियाँ मात्र प्राप्त भएको छ। व्ययतर्फ विनियोजित बजेट मध्ये समीक्षा अवधिसम्म 25 करोड़ 94 लाख 26 हजार 967 अर्थात 64.59% र पूँजीगत तर्फ 6 करोड़ 80 लाख 14 हजार 457 रूपियाँ अर्थात 33.71% खर्च भएको नगरपालिकाले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
3: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ।
4: वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ।
3: संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ।
4: राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
0: तपाईं यतिखेर हाम्रो रेडियो र जेरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। मुलुकका विभिन्न स्थानमा तीव्र रूपमा बर्फ फैलिन थालेपछि पशु सेवा विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाण्डु उपत्यका सहित देशका 11 जिल्लाका 82 स्थानमा बर्फ देखिएपछि पशु सेवा विभागले सतर्कता अपनाउन आग्रह गरेको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बर्फ देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार गत चैत 4 गते मोरङमा बर्फ देखिएको थियो। त्यसैता देशका 11 जिल्लामा संक्रमण पुष्टि भइसकेको छ। हाल झापा मोरङ सुनसरी महोत्तरी बारा चितौन नवलपरासी काठमाण्डौ ललितपुर भक्तपुर र काभ्रेपलाञ्चोका 82 स्थानमा बर्फ देखिएको विभागका महानिर्देशक दाहालले जानकारी दिए। काठमाण्डु उपत्यका तीनै जिल्लामा बर्फको संक्रमण देखिएको छ। केही दिन अघि मात्रै ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा समेत बर्फ देखिएको थियो। बर्फ संक्रमण पुष्टि भएपछि मुलुकको एकमात्र चिड़ियाखाना हाल बन्द रहेको छ। यसैबीच काभ्रेपलाञ्चोका दुई स्थानमा पनि बर्फ संक्रमण पुष्टि भएको छ। बनेपा नगरपालिका 13 सागा र पनौती नगरपालिका 7 स्थित सुकुम्बासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको हो। सागा स्थित एक लेयर्स कुखुरा फार्ममा 1600 भन्दा बढ़ी र पनौतीमा हाँस र स्थानीयले पालेको कुखुर लोकल कुखुरा फार्ममा बर्फ देखिएको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख बज्रकिशोर शाहले ठाकुरले जानकारी दिए। खुला रूपमा कुखुरा तथा हाँस पालिने र जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान गर्न अदालतले 7 दिनको म्याद दिएको छ। हिजो विशेष अदालतमा भएको सुनवाईपछि अदालतले 7 दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। सम्पत्ति शुद्धिकरण विभागले 20 दिन थुनामा राख्न अनुमति मागेकोमा अदालतले 10 दिन म्याद दिएको हो। आदेश बमोजिम पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ। यसैबीच नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई तत्काल रिहा गर्न माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय चासलमा बसेको संसदीय दलको बैठकले पौडेलको पक्राउ गैर न्यायिक भएको निष्कर्ष निकालेको हो। एमाले संसदीय दलले उपाध्यक्ष पौडेललाई सुनियोजित ढंगले पक्राउ गरेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने निर्णय पनि गरेको छ। मौसमविदले लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना रहेको जनाएका छन्। मनसून नेपाल भित्रै पनि कमजोर अवस्थामा रहेकाले तत्काल उल्लेख्य वर्षाको सम्भावना नरहेको मौसमविदहरूको भनाइ छ। कम्तीमा बिहिबारसम्म उल्लेखनीय वर्षा नहुने अनुमान गर्दै मौसमविदहरूले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराईका जिल्लाहरूमा वर्षाको सम्भावना अत्यन्त न्यून र गर्मी धेरै हुने सम्भावना रहेको बताएका छन्। यस वर्षको मनसून सरदरभन्दा 6 दिन ढिलो अर्थात असार 5 गते कोशी प्रदेशमा भित्रिएको थियो। असार 8 गते मधेस बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म विस्तार भएको थियो, तर मनसून कमजोर अवस्थामा रहेकाले उल्लेख्य वर्षा हुन सकेको छैन। गृहमन्त्री सुदन गुरूङले खान लागेको अमलेटमा माछाको काँडा भेटिएको होटललाई 3 लाख जरिवाना तिराइएको छ। हिजो बिहान गृहमन्त्री गुरूङले ब्रेकफास्ट खाँदा अमलेटमा माछाको काँडा भेटिएको होटललाई 3 लाख रूपियाँ जरिवाना तिराइएको हो। गृहमन्त्रीले ब्रेकफास्ट खाँदा अमलेटमा माछाको काँडा भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको एयरपोर्ट अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालीलाई 3 लाख रूपियाँ जरिवाना गरिएको जनाएको छ। सहायक प्रमुख जिल्लाधिकारी सहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको अनुगमन गरेको थियो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङले विज्ञप्ति जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यान्न खुवाएकाले जरिवाना गरिएको जानकारी दिएका छन्। अरनीको लोकमार्ग अन्तर्गतको धुलेखेल खावा सड़क खण्डमा भइरहेको सड़क निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन सवारी साधन सञ्चालनमा कड़ाई गरिने भएको छ। काभ्रे पलाञ्चोकका प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न आगामी असार 14 गतेदेखि 28 गतेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार सो सड़क खण्डमा असार 14 गतेदेखि असार 28 गतेसम्म ट्रिपर प्रवेशमा पूर्ण रूपमा रोक लगाइनेछ। त्यसै गरी ट्रिपर बाहेकका अन्य यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई भने साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म मात्र प्रवेशमा रोक लगाइनेछ, तर एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनहरू भने पूर्ववत रूपमै सञ्चालन हुन पाउनेछन्। बैठकले सवारी साधनहरूलाई वैकल्पिक मार्ग डाइभर्ट गर्न सहयोगका लागि काठमाण्डौ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालयहरूसँग आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ। क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकप 2026मा पहिलो जीत हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। समूहकी अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको 2 गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 5-0 पराजित गरेको हो। समूह केमा पहिलो जीतपछि पोर्चुगल 2 खेलबाट 4 अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ भने नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। लगातार दोस्रो हारपछि उज्बेकिस्तान भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ। पोर्चुगलले अब समूहको अन्तिम खेल कोलम्बियासँग 27 जूनमा खेल्नेछ। यस खेलसँगै पोर्चुगलका कप्तान रोनाल्डोले विश्व फुटबल इतिहासमा एउटा दुर्लभ र ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। उनी लगातार 6 वटा फिफा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाड़ी बनेका छन्।
3: फिफा विश्वकपको 96 वर्ष इतिहासमा अर्जेन्टिनाका खेलाड़ी लियोनल मेसीले विश्वकपमा सर्वाधिक खेल्ने, सर्वाधिक गोल गर्नेदेखि विभिन्न खालको
0: पोर्चुगलद्वारा उज्बेकिस्तानलाई 5-0 पराजित गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
7: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
8: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
7: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
8: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
6: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
9: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
10: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
9: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-4120-20 खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।

0: पहिने पाडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना। के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ। यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ। नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
3: आफ्नै कम्पाउण्ड भएको,
5: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
3: सस्तोमा होइन राम्रो सिकाउँछौ।
5: प्रोपाइटर रूपक मास्के। विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974812144।
3: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना।
2: यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभए सम्म बन्द हुने जानकारी गराउँदछौं।
3: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
2: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
2: जोर्नी दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
2: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीको दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
2: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनुभएका छ महिनासम्मका आमाहरूका लागि दुग्ध वर्धक औषधि वितरण सेवा उपलब्ध छ।
2: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949 421306।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: बोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुच्छा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: അപ്പേ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കു ടി വി പോക്കരെ ഇടിയോ നിക്കേ ഹത്താർമാ സൗത്ത
1: കൊച്ചേ ബരിലേലെ വാസ്കു ടി വി പോക്കണോനി ഭിത്തി ആസ്നെ ടി വി ബിഗ്രിയോ അനി ബനൗന ജന ലാഗെ കൊടി ബനൗനെ പുക്കാ ഉലാട്ട ഓയിന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा दिसौँ सिपेमा ए हाफ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: कृपया जय नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: बाख्या कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिटीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिटी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना। धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा।
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 049-412-020।
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली।

0: पशु सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परी प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: आफे होइन ए पाडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कतै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगो नि।
4: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिपेमा।
6: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

नेपालको नयाँ आवाज आवाज विहीनहरूको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 里啊，求求求求求，
1: 挨着挨着，挨着嘛挨着，
0: 求求求求，
2: 来包小阿子，六百人来，难免不拿了不同包水。
0: 混账哦，混账，我早上天雷包上，
2: 哎，那我算了。अर्केको छोरी पनि कति तरुनी भइसकेछ है
0: होला मैले नदेखा त धेरै पो भएछ यार
2: आज हिलो मज्जाले छाप्नु पर्छ साइन ल ल
0: ल ल ल
2: ल सुरु गरौँ त सुरु गरौँ ल अब सुरु गरौँ
0: ल ल ल
3: ल है रोपार हो आज केटाहरूले बेसरी हिलो छाप्ने भनिन्छ नि हामीले पनि छाप्नु पर्छ है यिनीहरूलाई हामीले हार्नु हुँदैन नि आज
4: हुन्छ हुन्छ हामी पनि छाप्नु पर्छ है
3: यिनीहरूलाई पनि बेसरी हिलो छापेर पठाउनु पर्छ
4: तल अर्को ठुले पनि आ रहेछ हिलो खेल्ने है
3: हुन्छ हुन्छ हामी पनि के कम छौँ र यिनीहरू केटाहरू भन्दा त
4: त्यही भने

高你走高把给不哭啦哭了别闹哭啦别给不起让我哭

0: खाओ पारा फुसकाई दियो ला डारा फुसकी की ना लाए बो
1: ल्याउँछु म बाजा बन्न सिमराई राजा न डुलाउन तिमले मन मङ्सिरको महिना जय मार्छु भैना न डुलाउन तिमले मन बाले हुन्छ भने तिमी मेरो भने छाता उडी आउने छन् सिन्दुरको धरको जन्ती लर्को लर्को छाता उडी आउने छन्
0: भोके तो मर्ने भन्छ बिहे गर्ने घरमा गाली गर्छन् क्या

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: ओरिया छौ छौ छौ छौ छौ आइज माले आइज छौ छौ छौ छौ
2: ल है बाउसी हो आज रोपारहरूलाई लाम्मे बनाएर पठाउनु पर्छ है।
1: हुन्छ हो हुन्छ मजासँग खेल्नै पर्छ।
2: होइन हो साइला अर्केको छोरी पनि कति तरुनी भइसकेछ है।
1: हो र मैले नदेखाएको धेरै पो भएछ यार।
2: आज हिलो मजाले छाप्नु पर्छ साइला। ल
1: ल ल ल
2: ल सुरु गरौँ त सुरु गरौँ ल अब सुरु गरौँ
3: ल है रोपार हो आज केटाहरूले यसरी हिलो छाप्ने भनिन्छ नि हामीले पनि छाप्नु पर्छ है यिनीहरूलाई। हामीले हार्नु हुँदैन नि आज।
4: हुन्छ हुन्छ हामी पनि छाप्नु पर्छ है यिनीहरूलाई पनि यसरी हिलो छापेर पठाउनु पर्छ। तल्लो अर्को ठुले पनि आ रहेछ हिलो खेल्ने है।
3: हुन्छ हुन्छ हामी पनि के कम छौ र यिनीहरू केटाहरू भन्दा त
4: त्यही भन्ने

मन मंसिरको महिना जय मार्छु महिना नडुलाउन तिमीले मन बाले हुन्छ भने तिमी मेरो बने छाता उडी आउने छन् सिन्दुरको धरको जन्ती।

오는지 안 말해요. 엑시팅 도스마 짜미로.

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

एक नंबर को पतलाई दुई नंबर बसिका तीन नंबर मागतेर भन्छौ भने केलाई तिम्रो हाम्रो बेलाई तीन नंबर मागतेर

0: अलिक छिटो आइज है, तँ त्यहाँ माटो मिलाउ त, त्यहाँ पानी जमिया,
1: ढाडोमा ढुङ्गो लयो चाहिँ पाल्छ ठुलो ढुङ्गो गल्लाउँदै भोग्न नसकेर झन्डाइ गएको खेर ठुलो ढुङ्गो गल्लाउँदै भोको पेटको रङको लाल्छ भने छानको आएको पुछार हल्लाउँदै भेट भएको मौका भन्छेऊ भने

0: तर किन यत्रो भएको हेर त बिउ पनि छैन यहाँ धान रोप्नलाई
1: त्यही त नि बिउ सकिसक्यो के हेरेर बसेर
2: पाउँदाको भते

0: मुखी लाठीहरू नै उनीहरू गीत गाउँछन् अनि बिउ पनि दिँदैन अनि धान रोप्नु होला
1: अनि यता चाहिँ के गरेपछि त्यहाँ अनि त्यो मिलाएन त्यहाँ पानी एकतिर छ।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: मेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
3: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
6: मेरो
0: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: बोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
0: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
1: जोर्नी दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
1: त्यसै गरी जलोका, अग्नि कर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
1: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0494-21-306।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा
3: पशु सेवा कार्यालय दोलखाको सूचना।
4: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
3: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
4: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
3: पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
4: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
3: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
4: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
3: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
4: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
3: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
4: मरेका पक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
3: पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
4: पक्षी तथा पक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
3: मासु तथा मासु जन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
4: अकस्मात धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
3: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
4: पशु सेवा कार्यालय दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।
6: भीमेश्वर ड्राइभिङ सेन्टर, सरीकोट ब्रिज बजार, दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
7: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
8: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कुटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
9: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
7: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
8: आफ्नै कम्पाउन्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
7: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
8: सस्तोमा होइन राम्रो सिकाउँछौ।
7: फाइटर रूपक मास्के। विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर, सरीकोट बिच बजार, दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 98 44 30 48 79, 98 44 30 48 79 र 98 64 11 00 11, 98 64 11 00 11।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0947120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलखा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप ताल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्त
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
4: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कुटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
6: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
5: आफ्नै कम्पाउन्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
4: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
4: प्रोफाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
6: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन, अलि राम्रो दुध ल्याउन सक्दैनौ?
7: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
6: तिमी कुन जमानामा छौ, दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
7: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध, अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
8: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0949421020।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नारीको थोरी अर्को धमाकार तथा थोरी किती चन्द्र बर्खा लाग्यो आरबीटी नम्बर 01600 29008 01600 29008 आरबीटी नम्बर 6053-5893 6053-5893 सीआरबीटी टीआरबीटी राख्न अनि सुन्न नबिर्सनुहोला हिन्दी सङ्ग्रह बर्खा लाग्यो
1: पशु सेवा कार्यालय दोलखाको सूचना दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध
2: हाल बागमती प्रदेशको काठमाडौँ काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त
2: पञ्चीफममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने
1: एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा नजाने
2: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने
1: फर्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्ने
2: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने
2: फार्म परिसर भित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने
1: मरेका पंक्षीलाई यथासक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने
2: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने
2: मासु तथा मासु जन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने
2: सतर्क बनौ बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ
1: पशु सेवा कार्यालय दोलखा
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको चेतनामूलक सन्देश
4: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार
3: के तपाईँलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ
4: जोर्नी दुखाई नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ
3: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ
4: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीको दोलखामा हुनेछ
3: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरेचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ
4: त्यसै गरी जलौका अग्निकर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ
3: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ
4: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीको दोलखा फोन नम्बर 0949213006

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: अब अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड। दुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020।
4: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन भान्डोहरू के कुराकानी गर्न लागेको हो?
1: खेउनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: काम हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाँडोहरू गइहालौ न, सकिएको नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: नेपाली कंग्रेसले नयाँ सदस्यता वितरण गर्नका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। आगामी 15 महाधिवेशनका लागि नयाँ सदस्य वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाइएको कंग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए। केन्द्रीय प्रतिनिधिलाई नयाँ सदस्यता वितरणका लागि असार 20 गतेसम्म सम्बन्धित जिल्लामा बस्न भनिएको छ। नयाँ सदस्यता वितरण गर्दा 35 वर्ष मुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न कार्यादेश दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेद्वारको सूची उपलब्ध नगराउँदा मतदान प्रक्रिया अझै लम्बिने भएको छ। निर्वाचनका लागि बिहान 9 बजेदेखि मतदान हुने भनिए पनि हालसम्म उम्मेद्वारको प्रारम्भिक नामले समेत सार्वजनिक हुन नसकेको हो। उम्मेद्वारको अन्तिम सूची प्रकाशित भएसँगै उम्मेद्वारको फोटो सहितको अन्तिम सूची विद्युतीय मेसिनमा अपलोड गर्नुपर्ने हुन्छ। मतदानका लागि प्रयोग हुने भोटिङ मेसिनमा नाम एन्ट्री गर्न 6 घण्टा लाग्ने भएको छ। विगतमा नाम एन्ट्री गर्न 15 घण्टासम्म लाग्ने गरेकोमा अहिले भने 6 घण्टा लाग्ने राम लक्ष्मण भोटिङ मेसिनका प्राविधिकले बताएका छन्। भोटिङका लागि 80 वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। रासपामा 900 केन्द्रीय सदस्यका लागि 400 जनाको उम्मेद्वारी परेको छ। तर प्रारम्भिक नामावली अझै सार्वजनिक गरिएको छैन। प्रारम्भिक नामावली सार्वजनिक गरिएपछि दावी विरोधका लागि समय दिइनेछ। दावी विरोधपछि अन्तिम नामावली प्रकाशन भई मतदान शुरू हुनेछ। 4000 प्रतिनिधिलाई मतदान गरिसक्न करिब 10 देखि 11 घण्टा लाग्ने अनुमान गरिएको छ। मतगणनाको लागि पनि 1.5 घण्टा मात्रै लाग्ने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समिति सदस्यका लागि तुरखाबाट 5 जनाको उम्मेद्वारी परेको छ। रासपाबाट प्रतिनिधि सभामा निर्वाचित 4 सांसदसहित 5 जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएका हुन्। उम्मेद्वारी दिनेमा 3 जनाले दोलखालाई कार्यक्षेत्र बनाएर राजनीति गरिरहेका छन् भने बाँकी 2 जनाले फरक जिल्लालाई कार्यक्षेत्र बनाएका छन्। केन्द्रीय सदस्यता उम्मेद्वारी दिनेमा दोलखा घर भई चितवनबाट निर्वाचित सांसद सविता गौतम, दोलखा घर भई ललितपुरबाट निर्वाचित सांसद जगदीश खरेल, दोलखाबाट प्रत्यक्ष निर्वाचित सांसद जगदीश खरेल, समानुपातिक सांसद स्मृति सेन्चुरी र हालै मात्र रासपा प्रवेश गरेकी संगीता पाखरिन रहेका छन्। रासपाकी संस्थापक केन्द्रीय सदस्य र कानून मन्त्री समेत रहेकी गौतम प्रथम महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यको उम्मेद्वार बनेकी हुन्। रासपाको उपसभापतिमा पनि उनको दावी रहेको छ। ललितपुरबाट निर्वाचित सांसद एवं पूर्व संचार मन्त्री खरेल र दोलखाबाट निर्वाचित सांसद खरेल दुवैले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन्। समानुपातिक सांसद सेन्चुरीले महिला दलिततर्फ र पाखरिनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन्। पाखरिन केही समय अघि मात्रै नेपाली कम्युनिष्ट पार्टी नेकपा परित्याग गरी रासपामा प्रवेश गरेकी हुन्। सहकारीको बचत फिर्ताका लागि काठमाडौँमा मात्रै 6000 बचतकर्ताले निवेदन दिएका छन्। काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा 5 अर्ब 27 करोड़ बचत रकम फिर्ताका लागि आवश्यक पहल गर्न माग गर्दै 6000 बचतकर्ताले निवेदन दिएका हुन्। बचत फिर्ताका लागि निवेदकको संख्या बढ़दै जान थालेको सहकारी विभागले जनाएको छ। दैनिक करिब 30 जनाको उजुरी पर्ने गरेको विभाग प्रमुख ध्रुव कुमार काफ्रेले जानकारी दिए। साना बचतकर्ताले 1 लाखदेखि 5 लाखसम्म रकम जम्मा गरेका छन्। पछिल्लो समय काठमाडौँ महानगरले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिनअघि मात्रै महानगरले बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड मार्फत 34 जना बचतकर्ताको रकम फिर्ता गरिएको जनाएको हो। सहकारीले 1,50,000 बचत गर्ने बचतकर्ताको रकम फिर्ता गरेको छ। नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनी चेन्जर लाइसेन्स खारेज गरेको छ। कम्पनीले आफ्नो कारोबार बन्द गर्न निर्देशन दिएसँगै राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो। कम्पनीले मनी चेन्जर इजाजत पत्र तथा निरीक्षण विनियमावली 2070 चौथो संशोधन सहितको विनियम 22 बमोजिम कम्पनीले कारोबार बन्द गर्न पेश गरेको र सोही बमोजिम कारोबार बन्द गरी लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सो कम्पनीसँग लेनदेन भएका आगामी 35 दिनभित्र जानकारी गराउन भनेको छ। हवस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ। नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: फाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।

0: गर्दै हुनुहुन्छ?
1: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल। सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीग्याङ दोलखा, 104.1 FM र 104.1 FM।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको चेतनामूलक सन्देश।
4: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
3: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
4: जोर्नी दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
3: महिला दिदी बहिनीहरूमा महिनावारी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
4: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ। स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
3: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?

0: चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरिचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
1: त्यसै गरी जलौका अग्निकर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
1: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0449421300
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो
1: आदरणीय श्रोताहरू सुनिरहनु भएको छ हाम्रो रेडियो 103.4 MHz। आज भुवनेश्वर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुँदैछ। हामी यहाँलाई त्यसको प्रत्यक्ष प्रसारण तर्फ लै जाँदैछौ।
0: पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बिना पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरीकारी तथा जिक्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी। बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी यस गाउँपालिकाको निर्जातिर जेठ 26 गतेदेखि अर्थसुविधा नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसकोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लर्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभए सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन चापागाई
2: सम्पूर्ण नगरसभा सदस्यहरू एवं सम्पूर्ण नगरवासी महानुभावहरू स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्र स्वाधीनता, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि प्रथम प्रदान गरिएका ऐतिहासिक आन्दोलनका क्रममा जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहितहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। नेपालको संविधानमा निर्दिष्ट राष्ट्रको सिद्धान्त नीति तथा दायित्व, नेपाल सरकारको दीर्घकालीन राष्ट्रिय लक्ष्यहरू, नेपाल सरकारको पहिलो आवधिक योजना बागमती प्रदेशको पहिलो आवधिक, नेपाल सरकारको बागमती प्रदेशको आर्थिक वर्ष 2084-85 आर्थिक नीति तथा कार्यक्रम, निरन्तर नगरपालिकाको बृहत नगर योजना 2077 मुख्य संशोधन परिमार्जन 2081 र समृद्ध भूमिकरलाई 2083-84 को वार्षिक नीति तथा गरी एक सड़क समस्या प्राप्त गरिएको छ। हामीले भिन्नतरणर शिक्षाको विकास र समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सभाध्यक्ष महोदयहरू आर्थिक वर्ष 2083 सञ्चालन गरिएका मुख्य कार्य एवं विषय वस्तुहरूको संक्षिप्त विवरण एक समय सभा समक्ष प्रस्तुत गर्न अनुमति चाहन्छु। आर्थिक वर्ष आर्थिक विकास नगरवासीको संस्कृतिसँग जोडिएको आर्थिक विकास क्षेत्र अन्तर्गत विभिन्न उपक्षेत्रहरू बुझ्न प्रमाणिकता दिने क्रम सञ्चालन गरिएको छ, जसलाई पूरागत रूपमा प्रस्तुत गरिएको छ। कृषि व्यवसायिक कृषि आर्थिक प्राविधिक कृषिमा लगानी नगरको समृद्धि भन्ने खेत तथा कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषकलाई आत्मनिर्भर बनाउन कृषि औजार तथा उपकरणमा साझेदारी कृषि यन्त्र मर्मत तालिम उन्नत जातका बिउ बिजन वितरण विभिन्न फलफुल प्रतिरण कृषि सुन वितरण किसानको असर सम्बन्धी सचेतना कार्यक्रम आइसिएम शिक्षकका कला सञ्चालन महामारीको रूपमा रहेको रोगसम्मा किराको नियन्त्रणका लागि विसादित वितरण आइसको बिउ उत्पादन पछि खेती प्रबन्धन सरकारी सचेत कार्यक्रम अन्तर्गत आइरन कनेक्टभित्र सरकारी खेती प्रबन्धन जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको छ। नगर क्षेत्र किसान शुद्धिकरण गर्ने भइरहेको छ। पशु विकास पशुजन्य उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउनका साथै आय आर्जनको स्रोतको रूपमा विकास गर्ने नीतिका अनुरूप उन्नत जातका पशुपालनलाई प्रोत्साहन पशु पोषण र पशु स्वास्थ्यमा सुधार पशुमा लाग्ने महामारी रोगहरूको नियन्त्रण कृत्रिम गर्भधारण सेवा सामुदायिक कुकुर बन्धाकरण जस्ता कार्यक्रम सञ्चालन गरिएको छ। त्यसै गरी महिला आत्मनिर्भर कार्यक्रम विपन्न नागरिक आय आर्जन कार्यक्रम दलित नक्षित आय आर्जन कार्यक्रम तथा बाख्राकोट नयाँ पकेट विकास कार्यक्रम मार्फत नगर क्षेत्रका बाख्रा पालन कार्यक्रमलाई विस्तार गरिएको छ। दुग्ध व्यवसायलाई व्यवसायीकरणतर्फ आकर्षण गर्नका लागि दुग्ध उत्पादनमा आधारित अनुदान उपलब्ध गराइएको छ। सिंचाई कृषि योग्य जमिनमा दिगो विकास भर्खर सिंचाई सुविधा पुर्याउने नीति अनुरूप सबै जग्गामा सिंचाई पुर्याउ बाँझो जमिनलाई उर्वर बनाऊ भन्ने मान्यताका सिंचाई ठुलो सिंचाई पोखरी सिंचाईका कार्यक्रमहरू सञ्चालन भएका छन्। सिंचाईलाई कृषि क्षेत्रको आधार क्रियाको रूपमा विकास गर्न बासमती प्रदेश सरकारसँगको समन्वय र साझेदारीमा वडा नम्बर 5 लिफ्ट सिंचाई परियोजना निर्माण अन्तिम चरणमा पुगेको छ। पर्यटन धार्मिक सांस्कृतिक ऐतिहासिक र साहसिक पर्यटकीय गन्तव्यको रूपमा यस नगरपालिकालाई विकास गर्ने नीति अनुरूप पर्यटन हाम्रा पाहुना नगर समृद्धिको गहना भन्ने मूल मर्मलाई आत्मसात गर्दै पर्यटकका लागि सुरक्षित अनुभूति गराउन सडक तथा बजार क्षेत्रमा सोलर बत्तीको व्यवस्था सौन्दर्य रिपोर्ट कार्यक्रम सञ्चालन होमस्टे प्रोत्साहन गर्नु सरकार बहुमुखी क्याम्पसको साझेदारीमा उद्योग संग्रहालय स्थापना सांस्कृतिक सम्पदा अध्ययन गन्तव्यदेखि गन्तव्यसम्म स्थानीय शासन असल अभ्यासहरूको कार्यशाला गोष्ठी तालिम जस्ता कार्यक्रम सञ्चालन गरिएको छ। आस्थासँग जोडौ सम्पदालाई पदमार्ग खोलौ पर्यटकलाई भन्ने नाराका साथ धार्मिक तथा पर्यटकीय पदमार्गहरू निर्माण गरिएका छन्। पर्यटकहरूका लागि केन्द्रित गरी दोलखा उद्योग वाणिज्य संघको साझेदारीमा सर्पुट साटो बाटोमा कोसेली घर सञ्चालन गरिएको छ। खेल पर्यटनका विकासका लागि भीमेश्वर रङ्गशाला र कभर हाउस निर्माण तथा स्तर उन्नति गरिएको छ। उद्योग वाणिज्य र रोजगारी वडा नम्बर 7 भुलभुलेमा औद्योगिक ग्राममा कोल्ड चेम्बर निर्माण कार्य सम्पन्न गरिएको छ। एक घर एक महिला रोजगार समृद्ध भीमेश्वरको आधारका लागि महिला आत्मनिर्भर कार्यक्रम र विपन्न नागरिक आय आर्जन कार्यक्रम सञ्चालन गरी 171 जना महिलाले आय आर्जनको लागि पशुपालन कृषि व्यवसाय र साना उद्यम व्यवसायको शुरू गरेका छन्। जसका लागि भीमेश्वर नगरपालिकाबाट प्रति रू 15,000 रूपियाँ उपलब्ध गराइएको छ। बागमती प्रदेश सरकार प्रदेश सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा हुनाडेक नेपालको सहजीकरण र नगरपालिकाको समन्वयमा उद्यमीहरूलाई काठको सामग्री बनाउने काठको सामग्री बनाउने माटाको भाँडा बनाउने तालिम सञ्चालन गरिएको छ, जसमा 45 जनाको सहभागिता रहेको थियो।
3: चाहिँ सामाजिक विकास कार्यालयको सहयोगमा सिलाइ कटाएर ज्युडिसियल तालिम सञ्चालन गरिएको छ। लघु उद्योग विकास कार्यक्रम सन्दर्भबाट भिन्नता एक र तीनमा 55 जनालाई उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको छ। साथै रहेका बुन्ने रिफ्रेसर अवलोकन रिफ्रेसर र अन्नको कपडा बुझ्ने तालिममा 21 जनाको सहभागिता रहेको छ। त्यसै गरी माटोको भाँडा बनाउने उद्यमी जलाइसा बुन्ने उद्यमी अल्लोको कपडा बुन्ने डेरी सञ्चालन गर्ने उद्यमीलाई प्रविधि सहयोग गरिएको छ। लघु उद्यम विकास कार्यक्रम मार्फत व्यवसाय सुरु गर्नका लागि आवश्यक सिप र प्राविधिक सहयोग हुने प्रकृतिका क्रियाकलापहरू सञ्चालन गरिएका छन्। सहकारी र वित्तीय संस्था सहकारी क्षेत्रको बहुआयामिक योगदानलाई उच्च कदर गर्दै सहकारी सङ्घको साझेदारीमा नगरवासीको आय वृद्धि गर्नका लागि सहकारीहरू बीच अन्तर्क्रिया कार्यक्रम सहकारीको कर्मचारी तथा पदाधिकारीहरूको क्षमता विकास कार्यक्रम र सहकारीको अनुगमलाई निरन्तरता दिनुको साथै सहकारीहरूको प्रथमलाई मार्फत व्यवस्थापन निरन्तर रूपमा गरिएको छ। निष्क्रिय सहकारीहरूलाई विवरण बुझाउन र नतिर्ने सदस्यहरूलाई समयमा नै ऋण तिर्न सार्वजनिक सूचना जारी गरिएको छ। 14 वटा सहकारीहरूको अनुगमन गरी कमजोर रहेका सहकारीहरूलाई सुधारको लागि सुझाव दिइएको छ। सामाजिक विकास नागरिकको खुसीसँग जोडिएको सामाजिक क्षेत्रको आवश्यकतालाई प्राथमिकता दिँदै कार्यक्रमहरू अगाडि बढाइएको छ। यस क्षेत्र अन्तर्गत विभिन्न उपक्षेत्रहरूमा सञ्चालन गरिएका उपलब्धिहरूलाई निम्नानुसार गुणागत रूपमा प्रस्तुत गरिएको छ। शिक्षा गुणस्तर सुधारका लागि नगरपालिका भित्र विद्यालयहरूमा पाठ्यक्रममा पुस्तक उपलब्ध गराइएको छ। बाल विकास केन्द्रका शिक्षक विद्यालय सहायक कर्मचारीहरूलाई प्रोत्साहन गरिएको छ। विद्यार्थीहरूका लागि युवा सदन नगरपालिकाको तर्फबाट विद्यार्थी छात्र पाठ्य गर्ने सहयोग गरिएको छ। नगरपालिका भित्र स्वदेशमै चिकित्सा संस्थामा उच्च शिक्षा गर्ने विद्यार्थीहरूका लागि प्रोत्साहन स्वरूप आर्थिक सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको छ। स्वास्थ्य सेवामा सबै नगरवासीको पहुँच सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा प्रतिकारात्मक प्रवर्धनात्मक उपचारात्मक र निरोधात्मक कार्यक्रमहरू सञ्चालन गरिएका छन्। जस अन्तर्गत खोप पोषण सुरक्षित मातृत्व तथा सघन स्वास्थ्य कार्यक्रमहरू विद्यालय स्वास्थ्य कार्यक्रम नसक्ने तथा मानसिक स्वास्थ्य कार्यक्रम लगायत विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरी नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि कार्य भएका छन्। पुनः खोप सुनिश्चित तथालाई निरन्तरता दिएको छ। वडा नम्बर 5 मा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई ज्येष्ठ नागरिक भर्दैले स्वास्थ्य परीक्षण कार्यक्रम मार्फत सेवा उपलब्ध गराउने स्वास्थ्य चौकी नभएका वा स्वास्थ्य चौकीले नगरका क्षेत्रहरूमा सहरी स्वास्थ्य गाउँघर क्लिनिक होम क्लिनिक मार्फत स्वास्थ्य सेवा प्रवाह गराउने विपन्न तथा गरिब नगरवासीका लागि स्वास्थ्य उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने जस्ता कार्यक्रमहरू सञ्चालन भएका छन्। स्वास्थ्य चौकीहरूमा आवश्यक स्वास्थ्य सामग्रीहरू र औषधिको व्यवस्थापन गरिएको छ। जटिल प्राकृतिका बिरामीहरूको समस्यालाई मध्यनजर गर्दै तथा संघीय सरकारसँगको सहकार्यमा पशुपति चौलगाई स्मृति अस्पतालमा किडनी डायलिसिस उपकरण प्रदान गरी सेवा उपचार शुरू भएको छ। भुवनेश्वर नगरपालिकाभित्र बसोबास गर्ने 3,045 जना 30 वर्षभन्दा माथिका महिलामा साथै घरको मुखमा हुने क्यान्सर परीक्षण गर्नुको साथै पाँचदेखि 14 वर्षसम्मका विद्यालयमा रहेका र विद्यालय बाहिर रहेका किशोरीहरूलाई आफ्नै घरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालन विभिन्न 8 वटा जटिल रोगीहरूलाई नेपाल गराउने 1 लाख बराबरको सहयोगको लागि 49 जनालाई सिफारिस उपलब्ध गराउनुको साथै 35 व्यक्ति औषधि उपचार यातायात खर्च बापत रु 1,000 उपलब्ध गराइएको छ। त्यसै गरी 130 जना 4 प्रकारका जटिल रोगीलाई आर्थिक रु 5,000 का दरले उपचार खर्च उपलब्ध गराइएको छ। खानेपानी तथा सरसफाई परिकोट बजार र आसपासका क्षेत्रमा पिउन योग्य खानेपानीको सहज आपूर्तिका लागि समन्वय र नियमन गर्दै परिकोट बजारमा विशेष खानेपानी योजना सञ्चालनका क्रममा रहेको छ। खानेपानी सरसफाई तथा विकास विभागको समन्वय र एसियन क्षेत्रस्थल पाइनको साझेदारीमा निर्माण अधिकारीको ढल आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ। नगरपालिकामा खानेपानी सरसफाई तथा धन व्यवस्थापनको इकाइ खडा गरी जनशक्ति व्यवस्थापन गरिएको छ। साथै नगरवासीलाई घर प्रदानको लागि गराए पश्चात क्रमशः घरहरूको ढल लाइनमा प्रदान हुने भइरहेको छ। ढलको लाइन सोध्न असम्भव भएका घरहरूलाई सुविधा उपलब्ध गराइएको छ। नेपाल सरकार खानेपानी सरसफाई तथा ढल आयोजना र भीमेश्वर नगरपालिकाको लागत सम्पन्न भएको ढल आयोजनाबाट मुकाम परिकोटको स्वरूप नै परिवर्तन ल्याएको छ। त्यसै गरी आवश्यकताको आधारमा पाइपलाइन विस्तार मुहान संरक्षण भण्डारण ट्याङ्की निर्माण जस्ता कार्यहरू भइरहेका छन्। सफा भीमेश्वर स्वच्छ भीमेश्वर अभियान अन्तर्गत निर्माण गरिएका सरसफाई केन्द्रलाई सरसफाई ज्ञान केन्द्रको रूपमा विकास गरिएको छ। सहरी फोहोरहरूलाई सफा नै कुहिने र नकुहिने फोहोर छुट्टै निर्माणाधीन सरसफाई केन्द्रबाट फोहोर मैलाको वर्गीकरण गर्ने वडा नम्बर आवासीय सरसफाई ज्ञान केन्द्रमा आवश्यक आधुनिक उपकरणहरूको जडान गर्ने सरसफाई केन्द्रमा घेराबार र पहुँच मार्ग स्तर उन्नतिका कार्यहरू भएका छन्। भाषा धर्म संस्कृति तथा ललित कला संरक्षण र प्रवर्धन भाषा लिपि कला संस्कृति साहित्य तथा धार्मिक स्थल आदि सांस्कृतिक धरोहरहरूको संरक्षणको लागि मठ मन्दिरहरूलाई व्यवस्थित रूपमा सञ्चालन व्यवस्थापनको कार्य भइरहेको छ। वडा नम्बर छमा निर्माण अधीन बहुजातीय सङ्ग्रहालय निर्माण विभिन्न धर्म समुदायका लागि उपयुक्त स्थानमा शिल्प पत्र स्थलको प्रबन्ध स्थानीय मठ मन्दिर गुण्डा मन्दिर पर्व र जात्राको गगना तथा सम्वर्धन जस्ता कार्यहरू सञ्चालन गरिएको छ। ललितपुर महानगरपालिकाको जनकपुर धाम महानगरपालिकासँगको भगिने सम्बन्ध सुमधुर बनाउने यो समेत भएका छन्। ललितपुर महानगरपालिकाबाट सम्पदा संरक्षणका लागि आर्थिक सहयोग प्राप्त भई पशुपति मन्दिर परिसरमा भवन निर्माण र खर्चा निर्माण कार्य सम्पन्न गरिएको छ। छिमेकी मित्र राष्ट्र चीन सरकारको खोन्डु समर्थको दुसियाङ नगरसँग भगिनी सम्बन्ध कायम गरी भ्रमण आदान सम्मान समेत भएको छ। खेलकुद तथा मनोरञ्जन खेलकुद मार्फत नगरपालिकाको पहिचान स्थापनाका लागि नगरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्नुका साथै खेलकुद प्रतियोगिता सञ्चालनका लागि सहयोग गरिएको छ। खबरहरूको पूर्वाधार विकास भीमेश्वर रङ्गशालाको पूर्णताको लागि आग्रह भइरहेको छ। नगरवासीहरूको लागि मनोरञ्जनको क्षेत्रलाई ध्यान दिँदै नगर क्षेत्रभित्र निर्माण भएका पार्कहरूलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ। लैङ्गिक शिक्षा तथा सामाजिक समावेशीकरण र ज्येष्ठ नागरिक आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका लक्षित वर्गहरूको आर्थिक सामाजिक रूपमा सशक्तिकरण मूल प्रभावीकरण र सशक्तिकरण गर्न लक्षित वर्गको सिप तथा क्षमता विकास आयोजन र सहयोगका लागि कार्यक्रम सञ्चालन गरिएको छ। वर्गका भएका व्यक्तिको हेरालुहरूलाई हेरचाहका लागि मासिक 1,000 र वर्गका भएका व्यक्तिहरूका लागि मासिक रू 500 स्थानीय तहबाट सामाजिक सुरक्षा भत्ता समेतलाई निरन्तरता दिइएको छ। जातीय विभेद न्यूनीकरणका लागि दलित र गैरदलित समुदाय साबित अन्तर्जातीय विवाह गर्ने जोडीहरूलाई सम्मान महिला हिंसा र मानव व्यक्तिगत सुरक्षाको अभियान तथा न्यायमा सहज सहज कार्यक्रम जस्ता सुरक्षा कार्यक्रमहरू सञ्चालन गरिएको छ। मानसिक अवस्था बिग्रिएका दुईजनालाई विभिन्न आश्रममा आश्रय एवं उपचारका लागि पठाइएको छ। विश्व नागरिकहरूसँग सम्बन्धित रही विश्व नागरिकहरूको लागि मनोसामाजिक परामर्श सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ। बालबालिका यस नगरपालिकालाई बागमती प्रदेशकै पहिलो भाग महामैत्री नगर घोषणा पश्चात सुख निरन्तरता एवं दिगोपनाका लागि रणनीति तथा लगानी योजना अनुरूप कार्यक्रम सञ्चालन गरी महामैत्री शासनको अवधारणालाई सुनिश्चित गर्दै लगिएको छ। अनि भावक गुमाएका एकजना बालबालिकाहरूलाई मासिक 2,000 पर्ने आर्थिक गराइएको छ। बाल विवाह कार्यक्रम निवारणसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन भएका छन्। बाल मैत्री नगरको निरन्तरताको लागि नगर बाल मैत्री स्थानीय शक्ति समन्वय समितिको बैठक नगर बाल सञ्जाल बैठक बाल प्रहरीका पदाधिकारी गरिएका छन्। पञ्चीकरण सामाजिक सुरक्षा पञ्चीकरणलाई व्यवस्थित गर्न वडा स्तरमा व्यक्तिगत घटना शिविर सञ्चालन र सामाजिक सुरक्षा भत्ता वडा केन्द्रहरूबाट ब्याङ्क मार्फत वितरण गर्ने व्यवस्था गरी तीनवटा ब्याङ्कबाट वडा तहमा नै भत्ता वितरण गरिएको छ। जन्मदर्ता 35 दिनभित्र गर्नेलाई वडा कार्यालय मार्फत रु 1000 प्रोत्साहन भत्ता उपलब्ध गराइएको छ। सभाध्यक्ष महोदय, नगर सभा सदस्यहरू, पूर्वाधार विकास, नगरवासीहरूलाई सहज पहुँचा सुविधाका लागि भौतिक पूर्वाधार विकासमा जोड दिने कार्यक्रम सञ्चालन गरिएको छ। भौतिक पूर्वाधारको क्षेत्रमा भए गरेका कार्यक्रमलाई बुझागत रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ। सडक तथा पुल भिमेश्वर नगरपालिकाले नगर यातायात परियोजना तयार गरी मुख्य सडकहरूको संरक्षण एवं मर्मत सम्हार गरी कृषकहरूको उत्पादनलाई बजारसम्म पुर्याउन ग्रामीण सडकहरूमा स्तर उन्नति गरिएको छ। यस अवधिमा पक्की सडक 3.4 किलोमिटर सोने तथा लाजोर सडक 5.2 किलोमिटर सुमन मसलाको गरी गाडी लगाउने काम 1 किलोमिटर ग्याजिङ उडान लगाउने काम 1.3 किलोमिटर र पक्की नारा 1.2 किलोमिटर निर्माण गरिएको छ।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज। समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। मुलुकभर गर्मी बढ्दा जनजीवन प्रभावित भएको छ। नेपालमा मनसून भित्रिसके पनि वर्षा गराउने प्रणाली कमजोर हुँदा निरन्तर गर्मी बढ़िरहेको हो। विशेष गरी तराई क्षेत्रमा गर्मी निरन्तर बढ़ेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन तातो हावा चल्ने भन्दै सावधानी अप्नाउन आग्रह गरेको छ। विभागकी प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको बताएकी छन्। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी बढ़ने महाशाखाले जनाएको छ। गर्मी बढ़िरहेको भन्दै मौसमविदहरूले सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन आग्रह गरेका छन्। नेपालमा यो वर्षको मनसून असार 5 गते कोशी प्रदेशबाट भित्रे पनि हाल मनसून कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ। सरकारले श्रमिकलाई तोकेको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्ता रोजगारदातामाथि सरकारले कानूनी कार्यवाही गर्ने चेतावनी दिएका हुन्। आज काठमाण्डुमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो कुरा स्पष्ट पारेका हुन्। सचिव काफ्लेले श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित हुने गरी सरकारले श्रम मापदण्ड नै बनाएर काम गरिरहेको बताएका छन्। नेपाली कंग्रेसले नयाँ सदस्यता वितरण गर्नका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। आगामी 15 महाधिवेशनका लागि नयाँ सदस्य वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाइएको कंग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए। केन्द्रीय प्रतिनिधिलाई नयाँ सदस्यता वितरणका लागि असार 20 गतेसम्म सम्बन्धित जिल्लामा बस्न भनिएको छ। नयाँ सदस्यता वितरण गर्दा 35 वर्ष मुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न कार्यादेश दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेद्वारको सूची उपलब्ध नगराउँदा मतदान प्रक्रिया अझै लम्बिने भएको छ। निर्वाचनका लागि बिहान 9 बजेदेखि मतदान हुने भनिए पनि हालसम्म उम्मेद्वारको प्रारम्भिक नामावली समेत सार्वजनिक हुन नसकेको हो। उम्मेद्वारको अन्तिम सूची प्रकाशित भएसँगै उम्मेद्वारको फोटोसहितको अन्तिम सूची विद्युतीय मेसिनमा अपलोड गर्नुपर्ने हुन्छ। मतदानका लागि प्रयोग हुने भोटिङ मेसिनमा नाम इन्ट्री गर्न 6 घण्टा लाग्ने भएको छ। विगतमा नाम इन्ट्री गर्न 15 घण्टासम्म लाग्ने गरेकोमा अहिले भने 6 घण्टा लाग्ने राम लक्ष्मण भोटिङ मेसिनका प्राविधिकले बताएका छन्। भोटिङका लागि 80 भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। रासपामा 900 केन्द्रीय सदस्यका लागि 400 जनाको उम्मेद्वारी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समिति सदस्यका लागि दुलखाबाट 5 जनाको उम्मेद्वारी परेको छ। रासपाबाट प्रतिनिधि सभामा निर्वाचित 4 सांसदसहित 5 जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएका हुन्। उम्मेद्वारी दिनेमा 3 जनाले दुलखालाई कार्यक्षेत्र बनाएर राजनीति गरिरहेका छन् भने बाँकी 2 जनाले फरक जिल्लालाई कार्यक्षेत्र बनाएका छन्। केन्द्रीय सदस्यता उम्मेद्वारी दिनेमा दुलखा घर भई चितवनबाट निर्वाचित सांसद सविता गौतम, दुलखा घर भई ललितपुरबाट निर्वाचित सांसद जगदीश खरेल, दुलखाबाट प्रत्यक्ष निर्वाचित सांसद जगदीश खरेल, समानुपातिक सांसद स्मृति सेन्चुरी र हालै मात्र रासपा प्रवेश गरेकी संगीता पाखरिन रहेका छन्। रासपाकी संस्थापक केन्द्रीय सदस्य र कानून मन्त्री समेत रहेकी गौतम प्रथम महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यको उम्मेद्वार बनेकी हुन्। रासपाको उपसभापतिमा पनि उनको दावी रहेको छ। ललितपुरबाट निर्वाचित सांसद एवं पूर्व संचार मन्त्री खरेल र दुलखाबाट निर्वाचित सांसद खरेल दुवैले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन्। समानुपातिक सांसद सेन्चुरीले महिला दलित तर्फ र पाखरिनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन्। पाँच दिन केही समय अघि मात्रै नेपाली कम्युनिष्ट पार्टी नेकपा परित्याग गरी रासपामा प्रवेश गरेकी हुन्। सहकारीको बचत फिर्ताका लागि काठमाडौँमा मात्रै 6,000 बचतकर्ताले निवेदन दिएका छन्। काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा 5,27,00,000,000 बचत रकम फिर्ताका लागि आवश्यक पहल गर्न माग गर्दै 6,000 बचतकर्ताले निवेदन दिएका हुन्। बचत फिर्ताका लागि निवेदकको संख्या बढ़दै जान थालेको सहकारी विभागले जनाएको छ। दैनिक करिब 30 जनाको उजुरी पर्ने गरेको विभाग प्रमुख ध्रुव कुमार काफले जानकारी दिए। साना बचतकर्ताले 1,00,000देखि 5,00,000सम्म रकम जम्मा गरेका छन्। पछिल्लो समय काठमाडौँ महानगरले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनी चेन्जर लाइसेन्स खारेज गरेको छ। कम्पनीले आफ्नो कारोबार बन्द गर्न निर्देशन दिएसँगै राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो। कम्पनीले मनी चेन्जर इजाजत पत्र तथा निरीक्षण विनियमावली 2070 चौथो संशोधन सहितको विनियम 22 बमोजिम कम्पनीले कारोबार बन्द गर्न पेश गरेको र सोही बमोजिम कारोबार बन्द गरी लाइसेन्स खारेज गर्नु परेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले यस कम्पनीसँग लेनदेन भएमा आगामी 25 दिनभित्र जानकारी गराउन भनेको छ। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: सम्बन्धित होलाई घटना पत्र जारी गरिएको छ। त्यसै गरी नगरपालिका सङ्घ महिला विभागको बैठक पनि स्वतन्त्र नगरपालिकाभित्र सम्पन्न भई हिमत घोषणा पत्र जारी गरिएको छ। नगरको प्रगति र विकासका लागि विकास साझेदारका रूपमा सरकारी कार्यालय राष्ट्र निकाय सहायता फाउन्डेसनको स्थानीय सरकार सबलीकरण कार्यक्रम लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दात्री निकाय सहकारी र गैर सरकारी संस्थाहरूसँग सहकार्य गरिएको छ। दिगो विकास लक्ष्य विकास र सेवाका लागि बजेट निर्माण कार्यक्रम तर्जुमाको आयोजना छनौट गर्दा दिगो विकास लक्ष्यमा ध्यान दिएको छ। सभाध्यक्ष महोदय, नगरसभाका सदस्यज्यूहरू, अब म हिमेश नगरपालिकाको आर्थिक वर्ष 2083 सम्पर्कको वार्षिक कार्यक्रम एक सम्मानित सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु। आर्थिक विकास नगरपालिकाको संस्कृतिसँग जोडिएको आर्थिक विकास क्षेत्रहरू प्राथमिकता दिन विभिन्न उप क्षेत्रहरूमा आर्जन व्यवसायीकरण प्राथमिकता धेरै नीति तथा कार्य गरिएको छ। क्षेत्रवास नीति तथा कार्यक्रमहरू एक प्रकार रहेका छन्। कृषि दिगो इन्धनी र स्वास्थ्य जीवन जैविक कृषि उत्पादन भन्ने सोचका साथ नगर जैविक र व्यवसायिक कृषिमा अग्रणी नगरको रूपमा विकास गर्ने नीति लिइनेछ। कृषि औजार तथा उपकरणका साझेदारी प्रविधि र यात्रीकरणको प्रयोगलाई प्रोत्साहन र उन्नत फेरि प्रवर्धन गरिनेछ। रासायनिक विषादीको न्यूनीकरण गर्दै जैविक तथा वनस्पति विषादीलाई प्रोत्साहन गरिनेछ। माटो सुधारका लागि जैविक तथा प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई प्राथमिकतामा राखिनेछ। कृषि योग्य क्षेत्र पहिचान गरी कृषि पचक क्षेत्रको विकास शिक्षा सूचीकरण र अध्यावधि गर्दै किसान परिचय पत्र वितरण गर्दै व्यवसायिक किसानलाई प्रोत्साहित गर्दै लगिनेछ। कृषि उत्पादन र उपभोक्तालाई सहुलियत र सुविधा प्रदान गर्ने कृषि उपास्य र बजारीकरण गर्नुका साथै आटो बाटो लगायत विभिन्न स्थलमा हाट बजारको व्यवस्थापन गरी सडक आसपासको बजारलाई निरुत्साहित गरिनेछ। कृषि प्रशोधन केन्द्र स्थापना गरिने रैठाने तथा प्राङ्गारिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने तथा व्यवस्थित भण्डारण गर्ने किसान केन्द्रको सञ्चालन गरिनेछ। कृषि तथा फलफुल खेती अलैँची र कथित प्रबन्धन र मौन पालनलाई अगाडि बढाइनेछ। कार्यक्रमलाई व्यवसाय कार्यक्रमलाई व्यवसाय बनाउने वन्यजन्तुबाट हानि नोक्सानीको उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन अहिले सरकारसँग समन्वय गरिनेछ। चाइकोट पाटो बाटोमा रहेको बजारलाई व्यवस्थित बनाई स्थित हाट बजार सञ्चालनलाई सुधार गर्दै लगिनेछ। साथै आवश्यकताका आधारमा अन्य स्थानमा समेत बजार विस्तार गरिनेछ। पशु विकास उन्नत पशुपालन खबर र सक्षम किसान भन्ने सोच बनोजिम पशुजनले उत्पादन र नगरलाई आत्मनिर्भर बनाउनुको साथै आय आर्जनको स्रोतको रूपमा किसान विकास गर्ने नीति लिइनेछ। व्यवसायिक पशुपालनको विस्तार किसानको आयमा दिगो सुधार भन्ने सोच बनोजिम पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्ने पशु पक्षी पालन शिक्षक कृषकहरूसँग व्यवसायिकताको विकास गर्ने स्थानीय पशुजन्य उत्पादनको प्रशोधन तथा बजार व्यवस्थापन गर्ने पशु स्वास्थ्य सुधार र महामारी रोगहरूको नियन्त्रण घाँसको व्यवस्थापन जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ। एकवटा एक पशु सेवा प्राथमिक व्यवस्था गर्ने नीति तथा पशु स्वास्थ्यमा गुणस्तरीय सेवा किसान समृद्धि हाम्रो प्रतिबद्धतालाई मुक्त रूप दिन एकवटा एक पशु सेवा स्वयं सेवकको व्यवस्थापनलाई निरन्तरता गर्ने उत्पादन साथी अनुदान आत्मा भन्ने नारालाई दुग्ध व्यवसायलाई व्यवसायीकरण मार्फत आकर्षित गर्नका लागि दुधको उत्पादनमा आधारित अनुदान अन्तर्गत किसानलाई प्रति लिटर उपलब्ध गराउँदै आएको रकमलाई नगरपालिकाको तर्फबाट सधैँ खप गर्ने निरन्तरता दिने युवालाई स्वदेशमा नै रोजगारीका अवसर प्रदान गर्न युवा मैत्री शिक्षाका अनुदानको व्यवस्था गर्ने किसानलाई उचित चिन्तासँग जोडी नगरलाई मासुमा आत्मनिर्भर पठन आशा पकेट क्षेत्रको रूपमा विकास गरिने सिपिआर लम्पी लम्पी स्किम विजेट खोरेजका अतिरिक्त अन्य पशु रोगका लागि खोप व्यवस्थापन तथा महामारी व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्ने पशु रोग निदान तथा उपचारलाई प्रभावकारी बनाउन आधारभूत भेटनरी प्रयोगशाला सञ्चालन गर्ने उच्च उत्पादन दिने उन्नत नस्लका पशुहरूको नगरमा नै आपूर्ति व्यवस्थापन गर्न कृत्रिम तथा प्राकृतिक पशु नस्ल सुधार कार्यक्रम सञ्चालन गरिने कुकुरको सोचाइबाट मानिसमा हुने रेबिस रोगको संक्रमणलाई शुद्ध पार्न सामुदायिक तथा घर पालुवा कुकुरहरूलाई रेबिस विरुद्धको खोजको व्यवस्था र सामुदायिक कुकुरको वन्ध्याकरण कार्यक्रममा निरन्तरता दिइनेछ। उत्पादकत्व वृद्धि हिजो एवं भर्खरको सिंचाई भन्ने स्रोतलाई कार्यान्वयन गरेर सिंचाईका प्रयोगार तथा सेवा मार्फत कृषि उत्पादन क्षेत्रमा अभिवृद्धि गरिनेछ। पूर्व सिंचाई लुप सिंचाई खटा सिंचाई र कपाल सिंचाईका कार्यक्रमहरू सञ्चालनमा लागि कृषि सिंचित क्षेत्र विस्तार गरिनेछ। विसर्जन्य फोहोरबाट निस्कने पानी प्रशोधन गर्ने सिंचाईमा प्रयोग गर्ने व्यवस्था मिलाइनेछ। सिंचाईलाई कृषि क्षेत्रका आधारशिलाको रूपमा विकास गर्न नेपाल सरकारको राजनैतिक प्रदेश सरकारसँगको समन्वय र साझेदारीमा सिंचाई परियोजनाहरू सञ्चालन गरिनेछ। बहुउपयोगी सिंचाई उत्पादनोटन परियोजनाको समग्र सहयोग पुग्ने गरी विकास पोखरी निर्माण गरिनेछ। उत्पादन सहरमा पर्यटन भन्ने नारालाई सार्थक बनाउनु पर्यटन मैत्री पूर्वाधार विकास र सेवा विस्तार गरी पर्यटकलाई स्थानीय आएर रोजगारीको आवाजमा विकास गरिनेछ। मनोरम पर्यटकीय गन्तव्य भुवनेश्वर बनाउनका लागि पर्यटन मार्फत विकास र समृद्धि हासिल गरिनेछ। पूर्वाधार पर्यटनका लागि पर्यटन जिउने आवाजका लागि भन्ने रोड मर्मलाई आत्मसात गर्दै नगरपालिकाबाट बनाइएका एकवटा एक पर्यटन केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक समन्वय र सहकार्य गरिनेछ। खरिदुङ्गामा रहेको शिव पोखरीलाई शिवतारमा रूपान्तरण गरिनेछ। सेवाका मन्त्री श्री पाठमा पूर्वाधार विकास मन्त्री श्री पाठदेखि देवालीसम्म परेको मैत्री पदमार्गको निर्माण हिनेका ठाउँमा विश्व गुप्त शान्ति पार्कलाई पर्यटकको प्रमुख आधारशिला माने निर्माण कार्य अगाडि बढाउन प्रयत्न गरिनेछ। हिमेश्वर नगरपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार डकुमेन्ट तयारी कार्यक्रम पर्यटन पूर्वाधारका विकास खेल पर्यटन पूर्वाधार क्षमता विकास पानी पर्यटन पर्यटक मैत्री सूचना प्रणालीको विकास मार्फत हिमेश्वर नगरपालिकालाई देशको तेस्रो गन्तव्यको रूपमा विकास गरिनेछ। पर्यटन क्षेत्रको लागि पूर्वाधार विकास र अन्य साहसिक खेलहरूको अनुसञ्चालन गरिनेछ। पर्यटकहरूका लागि गरी सेवाका सम्पत्ति अधिकारीमा
3: सहकारीहरूको सुशासन विकास सुशासनमा सदस्य
2: जातिको जनचेतनामा जिम्मेवार बनाउन सहकारीको पदाधिकारी र कर्मचारीको क्षमता विकास अनुगमनलाई प्रभावकारी बनाउनेछ। सबै सहकारी संस्थाहरूलाई खोपन लिस्टमा आबद्ध गराइनेछ। आवश्यकता पर्नका सहकारीहरूको एकीकरण र आर्य जिल्ला प्रखण्डमा प्रथमता अगाडि बढाइनेछ। रोजगार तथा गरिबी निवारण, श्रम शक्ति पुँजी र प्रविधिको परिचालन, रोजगार प्रबन्धन तथा गरिबी निवारण भन्ने सोचका साथ नगरलाई पूर्ण रोजगार युक्त नगर बनाउने नीति लिइनेछ। एक घर एक रोजगारको सुनिश्चितता हुने गरी नगरमा रोजगारीका अवसरहरू सिर्जना हुने कार्यक्रमहरू सञ्चालन गरिनेछ। रोजगार प्रबन्धनका कार्यक्रमहरू तय गर्दा अवसरहरूमा सबैको समावेशी पहुँचलाई महत्वपूर्ण आधार बनाइनेछ। अति विपन्न नागरिक पहिचान र उनीहरूको आवश्यकताका अनुसारमा कार्यक्रम तय गर्न कानुनी व्यवस्था मिलाउने कार्यक्रम सञ्चालन गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उच्च शिक्षामा प्रोत्साहन गर्न युवा स्टार्टअप तथा उद्यम सोच स्थापना गरी परिचालन गरिनुका साथै उद्यमशीलता प्रवर्धनका लागि युवा उद्यमीहरूलाई स्वरोजगारमुखी विकास तालिम सञ्चालन गरिनेछ। श्रम स्वीकृति वैदेशिक रोजगारीमा गएका श्रमिक तथा उनीहरूका परिवारले प्राप्त गर्ने विभिन्न कल्याणकारी सेवाहरू जस्तै उचार खोजतराज व्यवस्थापन आर्थिक सहायता तथा वैदेशिक रोजगारीका क्रममा अभिभावक जिमाएका बालबालिकाका लागि सम्पत्ति छात्रवृत्ति लगायतका सेवाहरूमा पहुँच सुनिश्चित गर्न आवश्यक व्यवस्था गरेका साथै स्थानीय कार्यक्रम र वैदेशिक रोजगार बोर्ड तलाको समन्वय तथा सहकारीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवा र अधिकारीलाई निरन्तरता दिइनेछ।

বাল তালিকা রঙে দাঁড়ায় Thank you.

说我自己家说他我帮吃饭他说他说他我自己家说他的家的告诉他了我帮他说他的原来你让他到底能说他

0: प्रदान गर्ने सडक निर्माण मापदण्ड कडाईका साथ लागू गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्नेछ। झोलुङ्गे पुल निर्माण कार्यलाई निरन्तरता दिइनेछ। सङ्घ र प्रदेशसँगको सहकार्यमा सयकोट बस्तालको पूर्वाधार निर्माण कार्य सञ्चालन गरिनेछ। भवन आवास तथा बस्ती विकास व्यवस्थित बस्ती सुरक्षित आवास भन्ने मूल तथ्य आधारमा नगरपालिका क्षेत्रका बस्ती विकास र आवास निर्माणलाई सुरक्षित व्यवस्थित र उत्पादनशील बनाउने नीति लिइनेछ। नक्सापास कार्यलाई थप सुदृढीकरण गरिनेछ। शहरी क्षेत्रमा सडक बत्ती व्यवस्था गर्ने हरियाली प्रबन्धन गर्ने नगरवासीहरूको सक्रियतामा सरसफाई शहरी सौन्दर्य र स्वच्छ शहर अभियान सञ्चालन गरिनेछ। नगरपालिका
1: ¡Gracias!
0: विकास व्यवस्थापन विश्वासिलो तथ्याङ्कीय आधार विकास योजनाको पूर्वाधार भन्ने सोचलाई सार्थक बनाउन सूचना प्रविधिको उपयोग बढाई तथ्याङ्क प्रणाली योजना प्रक्रिया र विकास व्यवस्थापनमा सुधार गरिनेछ। यस नगरपालिकासँग सम्बन्धित क्षेत्रगत एवं खण्डीकृत तथ्याङ्कहरूको आवधिक रूपमा संकलन र अध्यावधिक गरिनेछ। योजना तर्जुमा गर्दा संकलित तथ्याङ्क र सूचनाहरूलाई आधार लिइनेछ। नगर योजनाको प्रभावकारी कार्यान्वयनका लागि वार्षिक योजना कार्यान्वयन कार्य योजना लागू गरिनेछ। नगरका सबै योजनाको वर्गीकरण र नगर स्तरीय र वडा स्तरीय अनुगमन समितिले नतिजामा आधारित भई अनुगमन गर्ने व्यवस्था मिलाइनेछ। अनुगमनबाट दिएका सुझावको आधारमा सुधार गर्ने र अनुगमन प्रतिवेदनमा कार्य सम्पादनको आधारमा भुक्तानीको प्रक्रिया अगाडि बढाइनेछ। योजना कार्यान्वयनको सन्दर्भमा देखिएका बाधा अवरोधलाई अनुगमन गरी यथाशीघ्र समाधान गरिनेछ। कार्यक्रम आयोजनाहरूको आन्तरिक र बाह्य पक्षबाट मूल्याङ्कनको व्यवस्था मिलाइनेछ। योजनाको तर्जुमादेखि मर्मत सम्भारसम्मका सम्पूर्ण चरणहरूलाई सहभागितामूलक बनाइनेछ। योजना प्रणालीलाई प्रभावकारी बनाउन कार्य योजना र कार्यतालिका तयार गरी योजना तथा कार्यक्रमको योजना क्यालेण्डर लागू गरिनेछ। सम्झौता गर्ने तर समयमा कार्य सम्पन्न नगर्ने योजनाको हकमा आगामी हिउँदे सभाबाट संशोधन एवं खारेज गरिनेछ। उपभोक्ता समिति एवं जोग सुधार समितिको क्षमता अभिवृद्धि गर्न तालिम एवं प्रशासनिक व्यवस्थापन गरिनेछ। ससाना टुक्रे एवं अबन्डा राखी खण्डीकरण गर्ने योजनाहरूलाई निरुत्साहित गरिनेछ। योजना तथा कार्यक्रमलाई स्मार्ट बनाउने लगिनेछ। दसले विशिष्ट सोच योजनालाई समेटिनेछ। योजनाको प्राथमिकता निर्धारण गरी छनौट गरिनेछ। संस्थागत सम्बन्ध यस नगरपालिकालाई समृद्ध नगर निर्माणका लागि नगरपालिकाले नेपाल सरकार बागमती प्रदेश सरकार अन्तरपालिका भगिनी सम्बन्ध निजी क्षेत्र सहकारी संस्था गैर सरकारी क्षेत्रसँगको समन्वय र सहकार्यलाई प्रमुख रणनीतिको रूपमा लिइनेछ। यसअघि भगिनी सम्बन्ध स्थापित भएका ललितपुर उपमहानगरपालिका जनकपुर धाम उपमहानगरपालिका र जिरी नगरपालिकासँगको सम्बन्ध प्रगाड बनाई आपसी असल अनुभवको आदान प्रदान गरिनेछ। भएको भगिनी सम्बन्धलाई प्रगाड पार्नका लागि दुवै सरकार बीच भएको सम्झौतालाई प्रगाड रूपमा अगाडि बढाई आर्थिक सामाजिक सांस्कृतिक अनुभवको आदान प्रदान एवं सहयोगको आदान प्रदान गरिनेछ। साथै अन्य देशका स्थानीय सरकारहरूसँग समेत अनुभव आदान प्रदान मार्फत आर्थिक सामाजिक सांस्कृतिक विकासका लागि भगिनी सम्बन्ध विस्तार गर्दै लगिनेछ। नगरको समृद्धि र विकासका लागि विकास साझेदारका रूपमा विभिन्न सरकारी कार्यालय विभिन्न संस्थाहरू बीच समन्वय र सहकार्यलाई अगाडि बढाइनेछ। नगरपालिका र संचार जगतको सम्बन्ध सुदृढ बनाइराख्न पत्रकार महासंघको क्षमता विकास पूर्वाधार विकास र संचार गृह एवं संचार कर्मीहरूसँगको समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ। तिनको चितुवान प्रान्तको सेन्दु स्थित दुतियान सहरसँगको अन्तर्राष्ट्रिय भगिनी सम्बन्धका लागि बाँकी प्रक्रिया पूरा गरिनेछ। नगरको समृद्धि र विकासका लागि विकास साझेदारका रूपमा रहेका सरकारी कार्यालय राष्ट्रिय निकाय तयसिया फाउन्डेसनको स्थानीय सरकार सबलीकरण कार्यक्रम युएसएआइडीको तयार नेपाल परियोजना लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जात्री निकाय सहकारी र गैर सरकारी संस्थाहरूसँगको सहकार्यलाई निरन्तरता दिइनेछ भने अन्य जात्री निकायहरूलाई सहकार्यका लागि आमन्त्रण गरिनेछ। संस्था लगानी मैत्री वातावरण बनाई विकास साझेदारसँग सह लगानी र सहकार्यलाई निरन्तरता दिइनेछ। दिगो विकास लक्ष्यहरूलाई स्थानीयकरण गर्ने सम्बन्धी नीति कार्यक्रम तथा कार्ययोजना बनाई नेपाल सरकारले सन् 2030 सम्ममा पूरा गर्नुपर्ने दिगो विकास लक्ष्यका सूचकहरूलाई हासिल गर्नेतर्फ यस नगरपालिकाका कार्यक्रमहरू परिलक्षित गरिँदै लगिनेछ। सभाध्यक्ष महोदय, अन्त्यमा भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम तर्जुमा कार्यमा महत्वपूर्ण सुझाव प्रदान गरी सहयोग गर्नुहुने नगर प्रमुख नगर कार्यपालिकाका सदस्य ज्यूहरू नगर सभाका सदस्य ज्यूहरू प्रमुख सुशासकीय अधिकृत ज्यू लगायत सम्पूर्ण कर्मचारी ज्यूहरू विभिन्न राजनीतिक दल जात्री निकाय एवं विभिन्न संघ संस्थाका प्रतिनिधि ज्यूहरू र अन्य सरोकारवाला लगायत सम्पूर्ण नागरिक प्रति हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गर्दछु। नगर विकासका लागि स्रोत उपलब्ध गराउनु हुने संघीय सरकार सरकार प्रदेश सरकार लगायत का अन्य जाति इकाई प्रति हार्दिक धन्यवाद तथा आभार ज्ञापन गर्दछु। धन्यवाद, नमस्कार।
1: तथा कार्यक्रमका लागि संशोधन गर्न पर्ने भए सुझावका लागि सुझाव दिन चाहने नगरसभा सदस्यहरूले 15 मिनट भित्र नाम चिताउन अनुरोध गर्दछु।

0: नगरपालिकाको सीमित बजेटका बावजुद पनि आफ्नो टोलमा न्यायचित वितरण गरेका छौँ, तर हाम्रो चार नम्बर वडा जस्तो सानो वडामा त प्रदेशको बजेट सबै हाल्यो भने पनि नपुग्ने गरी माग हुन्छन्। झन् ठुला वडाहरूको त हालत बर्बाद के होला। काम गर्दै जाँदा कति खुसी हुनुभयो होला, कति बेखुस हुनुहोला, तर सबैलाई खुसी पार्ने प्रयास गरिएकै हो। आजकल हामी विवाह व्रतबन्ध पास्नी तथा जन्मदिनमा लाखौं रुपियाँ खर्च गरी गर्न पनि नहिचिताउने हामी आफ्नै घर मुनिको पर्खाल र बाटो बनाउनलाई नगरपालिका र वडाको मुख पाक्ने प्रचलन छ। सडक नालामा रहेका सामान्य अवरोध हटाउन पनि वडाले नै गरिहाल्छ भन्ने नजिर बसेको छ। वास्तवमा यो राम्रो हो जस्तो मलाई लाग्दैन। नाना सिसालको निर्वाचन पश्चात हामी भीमेश्वरका जनप्रतिनिधिहरू एकअर्कामा अत्यन्त नजिक छौँ। हाम्रो कार्यकालको म्याद सकिने दिन नजिकै आउँदै गर्दा पुनः भीमेश्वर सदनमा यसै गरी भेट होला या नहोला, सबैलाई दोहोरो कार्यकाल सम्हाल्ने अवसर मिल्दैन। त्यसैले हामीले हाम्रो कार्यकालमा के कस्तो कामहरू गरेका रहेछौँ, अरू स्थानीय तहका कार्यक्रमहरू के रहेछन् भने आफूले आफैलाई मूल्याङ्कन गर्न तथा कार्यकाललाई यादगार बनाउन जनप्रतिनिधि सहितको अन्तरपालिका भरण खोपी व्यवस्था मिलाउन सके राम्रो हुनेछ भन्ने मेरो सुझाव। अर्को, बजेट निर्माण गर्दा काम सकेर भुक्तानी माग्न आउँदा पैसा छैन भन्ने गरी जवाब फर्काउने गरी बजेट नआओस्। बजेट कागजमा मात्र सीमित नहोस्, फिल्डमा देखियोस्। अर्को कुरो, महिला तथा एकल महिला र विवाह नगरी बसेका महिलाहरूलाई भत्ताको व्यवस्था गरिएको रहेछ। र 50 वर्ष नआएका बिजुर पुरुष र विवाह नगरिएका पुरुषहरूको लागि पनि प्रोत्साहन भत्ताको व्यवस्था गरियोस् भन्ने म जोरदार माग गर्दछु। अन्तमा, हाम्रो कार्यकालमा बनेका सडकले जीवन जोडोस्, कोरेटोले संस्कृति जोगाओस्, मन्दिरले पहिचान बचाओस्, पवर हल तथा रङ्गशालाहरूले नियमित रूपमा खेलकुद कार्यक्रमको सञ्चालन पाओस् भन्दै मलाई बोल्नको लागि समय दिनुभएकोमा सभादल जीवमा हार्दिक आभार प्रकट गर्दै मेरो भनाइ टिकाउँछु। धन्यवाद। जय भीमेश्वर।
1: सुझावको लागि म यो सुझाव विश्वकर्मा आएका सुझावलाई विदेशमा राख्न गर्छु। अब म यो विश्व नगरपालिकाको नीति तथा कार्यक्रम छैन विदेश ठिक छैन भन्नुहोला, ठिक छ भन्ने ठिक छ भन्नुहोला, ठिक छैन भन्नेले ठिक छैन भन्नुहोला, ठिक छ भन्नेले ठिक छ भन्नुहोला। भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम यो सभामा सत्ता रहेको घोषणा गर्दछु। धन्यवाद। नमस्कार। आदरणीय नगरसभा सहसचिवहरू, अब म यो सभा समक्ष विनियोजन विधेयक 2083, आर्थिक विधेयक 2083 न्यायिक समितिको वार्षिक प्रतिवेदन 82 सभा समक्ष क्रमशः पेश गर्न नगर उपप्रमुख श्री कमला प्रस्तुतलाई समय

Gracias.

0: नमस्कार। आज हामी हाम्रो कार्यकालको पाँचौं तथा अन्तिम बजेट तथा कार्यक्रममाथि छलफल गर्ने सभामा उपस्थित भएका छौं। हामी स्थानीय निर्वाचन जेनरल म्यानेजरमा आफ्नो भूगोलका जनताको मतदेशबाट निर्वाचित भए पश्चात आफ्नो वडामा भए गरेका कार्यहरूको 10% भागीदार अङ्ग हुनु पनि पर्दछ। नगरपालिकाको सीमित बजेटका बावजुद पनि आफ्नो टोलमा न्याय सिट वितरण गरेका छौं, तर हाम्रो 4 नम्बर वडा जस्तो सानो वडामा त बजेटको बजेट सबै हाल्यो भने पनि नपुग्ने गरी माग हुन्छन् भने ठुला वडाहरूको हालतमा त त्यो होला। काम गर्दै जाँदा कति खुसी हुनुभयो होला, कति व्यकुस हुनुहोला, तर सबैलाई खुसी पार्ने प्रयास गरिएकै हो। असल हामी विवाह वर्षभन्दा पार्टी तथा जन्मदिनमा लाखौँ रुपियाँ खर्च गरी गर्न पनि नहिस्किताउने हामी आफ्नै घर मुनिको पर्खाल र बाटो बनाउनलाई नगरपालिका र वडाको मुख काट्ने प्रचलन छ। सडक नालामा रहेका सामान्य अवरोध हटाउन पनि वडाले नै गरिहाल्छ भन्ने नजिर बसेको छ। वास्तवमा यो राम्रो हो जस्तो मलाई लाग्दैन। 89 सालको निर्वाचन पश्चात हामी भीमेश्वरका जनप्रतिनिधिहरू एकअर्कामा अत्यन्त नजिक छौँ। हाम्रो कार्यकालको म्याद सकिने दिन नजिकै आउँदै गर्दा पुनः भीमेश्वर सदनमा यसै गरी भेट होला या नहोला, सबैलाई दोहोरो कार्यकाल सम्हाल्ने अवसर मिल्दैन। त्यसैले हामीले हाम्रो कार्यकालमा के कस्तो कामहरू गरेका रहेछौँ, अब स्थानीय तहका कार्यक्रमहरू के रहेछन् भने आफूले आफैलाई मूल्याङ्कन गर्न तथा कार्यकाललाई यादगार बनाउन जनप्रतिनिधिको अन्तरपालिका भर्न पुटीको व्यवस्था मिलाउन सके राम्रो हुनेछ भन्ने मेरो सुझाव। अर्को बजेट निर्माण गर्दा काम सकेर भुक्तानी माग्न आउँदा पैसा छैन भन्ने गरी जवाफ फर्काउने गरी बजेट नआओस्, बजेट कागजमा मात्र सीमित नहोस्, फिल्डमा देखियोस्। अर्को कुरो, महिला तथा एकल महिला र सेवा नगरी बसेका महिलाहरूलाई भत्ताको व्यवस्था गरिएको छ र 50 वर्षमा आएका विभिन्न पुरुष र विवाह नगरिएका पुरुषहरूको लागि पनि प्रसान भत्ताको व्यवस्था गरियोस् भनी म जोरदार माग गर्दछु। अन्तमा हाम्रो कार्यकालमा बनेका सडकले जीवन जोडोस्, जोरेटोले संस्कृति जोगाओस्, मन्दिरले पहिचान बताओस्, कवरहाल तथा रङ्गशालाहरूले नियमित रूपमा खेलकुद कार्यक्रमको सञ्चालन पाओस् भन्दै मलाई बोल्नको लागि समय दिनुभएकोमा सभाजीवमा हार्दिक आभार प्रकट गर्दै मेरो भनाइ सुन्याउँछु। धन्यवाद। जय भीमेश्वर।
1: श्रेष्ठजीको लागि निवेदन गर्छु। अब म यो विश्व व्यवस्थाको वित्त तथा कार्यक्रम छैन, निर्देशित छैन भन्नु होला, सब निर्देशित छ भन्नु होला। ठिक छैन भनेर ठिक छैन भन्नुहोला, ठिक छ भनेर ठिक छ भन्नुहोला। भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083/84 भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम यो सभामा 50% घोषणा गर्दछु। धन्यवाद। नमस्कार। आदरणीय नगर तथा सदस्यजीवहरू, अब म यो सभा समक्ष विधेयक 2083 आर्थिक विधेयक 2083 न्यायिक समितिको प्राथमिक प्रतिवेदन 2083 र समक्ष क्रमशः पेश गर्न नगर उपप्रमुख श्री कमला बस्तीलाई समय प्रदान गर्छु।

0: नगरपालिका नगरसभाको नवौं अधिवेशन प्रथम बैठकको सभापति नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू र सम्पूर्ण नगरसभा सदस्यज्यूहरू, यो सुशासन तथा संस्थागत क्षमता विकास समितिको वार्षिक प्रतिवेदन 2082 सभा समक्ष टेबल गर्न चाहन्छु। धन्यवाद।
1: Thank you.

Thank you.

हो हाम्रो रेडियो 103.4 मेगाहर्ज समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्कार, बेलुकी पाँच बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय सदस्य पदमा 384 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। पार्टी निर्वाचन आयोगले बुधबार दिउँसो सार्वजनिक गरेको उम्मेद्वारको प्रारम्भिक सूची अनुसार 79 केन्द्रीय सदस्यका लागि 384 जनाको उम्मेद्वारी परेको हो। यी उम्मेद्वारबाट 79 जना रासपाको केन्द्रीय समितिमा निर्वाचित हुनेछन्। रासपाका प्रवक्ता मनिष थाले उम्मेद्वारको प्रारम्भिक नाम सार्वजनिक भइसकेको जानकारी दिँदै उम्मेद्वारमाथि दावी विरोधको लागि 5 बजेसम्मको समय दिएको जानकारी दिए। उनका अनुसार 6:30 बजेसम्म अन्तिम नामले सार्वजनिक गरेर 7:30 बाट मतदान शुरू गरिसक्ने तयारी गरिएको छ। मतदान शुरू भएको 4 घण्टामा मतदान सकिने र सकिएको 2 घण्टामा मतपरिणाम सार्वजनिक हुने रासपाले जनाएको छ। गत आइतबारबाट शुरू भएको महाधिवेशन 9 गतेसम्मका लागि तय भएको थियो, यद्यपि महाधिवेशनको समय लम्बिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समिति सदस्यका लागि तुलुखाबाट 5 जनाको उम्मेद्वारी परेको छ। रासपाबाट प्रतिनिधि सभामा निर्वाचित 4 सांसदसहित 5 जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएका छन्। उम्मेद्वारी दिनेमा 3 जनाले दोलोखालाई कार्यक्षेत्र बनाएर राजनीति गरिरहेका छन् भने बाँकी 2 जनाले फरक जिल्लालाई कार्यक्षेत्र बनाएका छन्। केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनेमा दोलोखा घर भई चितवनबाट निर्वाचित सांसद सुविता गौतम, दोलोखा घर भई ललितपुरबाट निर्वाचित सांसद जगदीश खरेल, दोलोखाबाट प्रत्यक्ष निर्वाचित सांसद जगदीश खरेल, समानुपातिक सांसद स्मृति सेन्चुरी र हालै मात्र रासपा प्रवेश गरेकी संगीता पाखरिन रहेका छन्। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडीलाई गैर कानूनी ढंगले थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। रिटमा पौडेललाई राजनैतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको भन्दै उनकी पत्नीले रिट दायर गरेकी हुन्। रेटमा पौडेलको रिहाईको आदेश माग गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले दीपक भट्ट र कमल किशोर मालपानी समूहको शेयर लेनदेनमा सिन्जान गराइदिएको बयानका आधारमा पौडेललाई पक्राउ गरी हिजो 5 दिनको म्याद थप गरेको थियो। पार्टीको कार्यक्रमका लागि सुर्खेतमा रहेका पौडेललाई सोमबार सुर्खेतबाटै पक्राउ गरिएको थियो। काठमाडौँको 2 छुट्टा छुट्टै स्थानबाट स्रोत नखुलेको 25 लाख रकमसहित 3 जना पक्राउ परेका छन्। 16.5 लाख नगदसहित न्यू रोडबाट एक भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ परेमा भारतको राजस्थान घर भएका 44 वर्षीय दिलीप अग्रवाल रहेको प्रहरीले जनाएको छ। पक्राउ परेमा भारतको राजस्थान घर भएका प्रहरी प्रीत जनसेवाबाट खटिएको टोलीले हिजो उनलाई पक्राउ गरेको हो। नेउरोडमा मोबाइल हब नामक इलेक्ट्रिक पसल सञ्चालन गरिरहेका उनको साथबाट स्रोत नखुलेको सो रकम बरामद भएको प्रहरीको भनाइ छ। यसैगरी काठमाडौँकै अर्को स्थानबाट स्रोत नखुलेको 8.5 लाख रकमसहित नुवाकोटका 22 वर्षीय सबिन तामाङ र बाफुर बस्ने 73 वर्षीय विनोद अग्रवाल पक्राउ परेका छन्। सो रकमको पनि स्रोत नखुलेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका कर्मचारीले पनि अब 15-15 दिनमा तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई पत्रचार गर्दै अर्धमासिक रूपमा 15 दिनमा तलब दिन भनेको छ। प्रशासन विभागका डीआईजी हिमालय कुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा अर्थमन्त्री स्तरको 4 वैशाखको निर्णय र महालेखा नियन्त्रक कार्यालयको 21 वैशाखको पत्र अनुसार आगामी आर्थिक वर्षदेखि राष्ट्र सेवा कर्मचारीलाई अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ। दोलोखामा 10 दिनदेखि बेपत्ता बालिका मृत फेला परेकी छिन्। कालिन्चोक गाउँपालिका दुई दुई कि बाह्र वर्षीय मौसमी थामी घरबाट हराएको दस दिनपछि खोला किनारमा मृत फेला परेकी हुन्। ती बालिकालाई सिंगटी खोला किनारमा मृत फेला पारिएको दुलोखा प्रहरीले जनाएको छ। गत जेठ 31 गतेदेखि घरबाट हराइरहेकी उनलाई आफन्तजनले खोजतलाश गर्दा बेगु गाउँपालिका 4 सल्लेरी झुरुङ नजिकै खोला किनारमा मृत फेला पारिएको हो। मृतक बालिकाको विगत 3 वर्षदेखि मानसिक अवस्था ठिक नरहेको परिवारजनले बताएका छन्। घटनाको बेसी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश।
3: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
2: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
3: जोर्नी दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
2: महिला दिदीबहिनीहरूमा महिनावारी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
3: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सरीको दोलखामा हुनेछ।
2: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
3: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
2: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका समयनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
3: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छरीकोट दोलखा। फोन नम्बर 0949213106।

Abah, gue tuh gak apa.

0: पेक्षा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा संस्था

0: भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकुट बजारको नम्बर वान विदेशी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
1: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साकिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
0: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-0020।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउन्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूप आइटल, रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीस बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844-3048-79, 9844-3048-79 र 9864-11-0011, 9864-11-0011।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: रेबिस रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना। भीमेश्वर नगरपालिकामा नगर क्षेत्र भित्र रहेका घर पालुवा कुकुर बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिस रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिस रोगबाट बच्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ। कार्यक्रम हुने मिति र स्थान 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय लामनागी,
1: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
0: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय,
1: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिसुनटोल तामाकोसी किराती साप,
0: असार 15 गते वडा नम्बर 6 वडा कार्यालय,
1: असार 16 गते वडा नम्बर 7 वडा कार्यालय कुटी डाँडा,
0: असार 17 गते वडा नम्बर 8 वडा कार्यालय,
1: असार 18 गते वडा नम्बर 9 वडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि भीमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर 9851848202।

0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिका को कार्यालय चरीकोट दोलखा।
1: कसको टीभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कठै बरी लैलै कसको टीभी बोक्नु नि भिटी? आफ्नै टीभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
0: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सिटीमा यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
5: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसुन सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढी पहिरो, बुछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्या ग्राहकलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

एक नंबर को पासलाई दुई नंबर बसिका तीन नंबर मागासेर भन्छौ भने केलाई तिम्रो हाम्रो बेलाई तीन नंबर मागासेर

0: अलिक छिटो आइज है, तँ त्यहाँ माटो मिला त, त्यहाँ पानी
1: जमेर ढुङ्गो लयो चाहिँ पल्टाइ ठुलो ढुङ्गो गल्लाउँदै सकेर झन्डाइ गएको खेर ठुलो ढुङ्गो गल्लाउँदै भोको पेटको रङको लाल्छ भने ठानको आएको पुसार हल्लाउँदै भेट भएको मौका भन्छेऊ भने

0: खै बिउ लाटेहरू किन एकरो भएको हेर त बिउ पनि छैन यहाँ धान रोप्नलाई
1: त्यही त नि बिउ सकिसक्यो के हेरेर बच्चा
2: खानालाई पाइन पाउँदाको भते

0: कति लाठीहरू नै उनीहरू गीत गाउँछन् अनि बिउ पनि दिँदैन हामी धान रोप्ने होला
1: गोरे काले पोथी होइन भाले घर चाहिँ पर्यो डाँडा

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974844
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज

ಮಿಠಿ ಕಲ ಪರ

गंगैरवरिसं

मन परे कि कान्छु हातमा समय लानु छु छोड्दिन म जङ्गला फुर्तिन लौबाउको फुटो स्वर टाउको छोड्दिन म जङ्गला

0: Suelte, suelte, suelte. ¡Ah! ¡Suelte! ¡Ah! ¡Suelte! ¡Ah! ¡Suelte, suelte, suelte!
1: के तपाईं चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org.in/ र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। राष्ट्रपाको प्रथम अधिवेशन अन्तर्गत मतदानको समय स्तरीको स्तरी चौथो पटक कार्यपालिका संशोधन पहिलो सङ्घको मतदान राति 8:30 बजेबाट शुरू हुने राष्ट्रपाको महाधिवेशन लम्बिदा प्रतिनिधि सभा बैठकको प्रभावित सोलोखाको भीमेश्वर नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि 89,40,00,000 बजेट विनियोजन सवारी चयन मुद्दाका फरार रामी छापका एक युवक 7 वर्षपछि पक्राउ र स्कटल्याण्ड विरूद्धको खेलमा ब्राजिलका चर्चित खेलाड़ी नेमार मैदान उत्रिँदै
1: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
2: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन अन्तर्गत पहिलो चरणको मतदान आज राति 8:30 बजेबाट शुरू हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले आज संशोधित कार्यतालिका प्रकाशित गर्दै मतदानको समय तोकेको हो। रासपाले चौथो पटक निर्वाचन कार्यतालिका संशोधन गरिसकेको छ। पटक पटक कार्यतालिका संशोधन हुँदा प्रतिनिधिहरू अन्यलमा परेका छन्। आज दिउँसो रासपा निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पुनः संशोधन गरेको हो। संशोधित कार्यतालिका अनुसार राति 8:30 बजेबाट पहिलो चरणको केन्द्रीय सदस्यको मतदान शुरू हुनेछ। मतदान सकेको 2 घण्टापछि मतगणना र मतपरिणाम घोषणा हुने आयोगले जनाएको छ। आयोगले केन्द्रीय सदस्यका उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ। 99 केन्द्रीय सदस्यका लागि 384 जना उम्मेद्वार छन्। केन्द्रीय सदस्यको निर्वाचनपछि पदाधिकारीको मतदान प्रक्रिया शुरू हुने जनाइएको छ। यसैबीच राष्ट्रपाको महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ। भोलिका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो। आज संघीय संसद सचिवालयले बैठक सूचना ट्रान्सफर गरेर स्थगित भएको जानकारी गराएको छ। भोलि बिहान 11 बजे बस्ने गरी तय भएको बैठक विशेष कारणवश असार 12 गते शुक्रबार दिउँसो 1 बजेका लागि निर्धारण गरिएको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ। चितवनमा जारी राष्ट्रसभाको महाधिवेशन लम्बिएका कारण प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो। पालिन्सा नेतृत्वको सरकारले उद्योगी व्यवसायलाई धरपकड़ गर्न थालेपछि शेयर बजारमा नकारात्मक असर परेको छ। सरकारका गतिविधिका कारण लगानीकर्तामा अन्यलता सिर्जना गरेकाले त्यसको प्रत्यक्ष असर बजारमा देखिन थालेको हो। गत फागुनको निर्वाचनपछि 2960 अंकमा पुगेको नेस्ले परिसूचक असार पहिलो सात आउँदा 286 अंकले घटेको छ। निर्वाचन लगत्तै बढ़ेको शेयर बजार चाहिँ दोस्रो सातासम्म लगातार बुलिस बनेको थियो। बजार उच्च बढ्दा दैनिक कारोबार 23.59 करोड़सम्म पुगेको थियो, तर अहिले शेयर बजार ओह्रालो लागेसँगै दैनिक कारोबार 4 अर्ब हाराहारीमा सीमित हुन पुगेको छ। सरकारी चेट अन्तिम साता व्यवसायी दीपक भट्ट र उनीसँग जोड़िएका व्यापारीलाई पक्राउ गरेर अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। भट्टसँगको कारोबारमा व्यवसायीसँगै राजनीतिक दलका नेताहरू पनि पक्राउ पर्न थालेका छन्। विगतमा शेयर बजार मैत्री भनिएका पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल समेत पक्राउ परेपछि शेयर बजारमा नकारात्मक प्रभाव परेको छ। सम्पत्ति शुद्धिकरणको अनुसन्धान र सरकारका निगेटिविधिका कारण शेयर बजारका सक्रिय लगानीकर्ता निष्क्रिय बनेका छन्। ब्रोकरहरूका अनुसार पछिल्लो समय बजारमा सक्रिय कारोबारीका रूपमा रहेका प्रशासक लगायत सार्वजनिक पदमा बसेकाहरू सम्पत्ति विवरण बुझाउन पर्ने दबावमा परेर धमाधम शेयर बिक्री गरिरहेका छन्। सरकारले 2063 पसेका सरकारी कर्मचारी र सार्वजनिक पदमा बसेका व्यक्तिलाई असारमा शान्तसम्म सम्पत्ति विवरण पेश गर्न भनेको छ। यस्तै गरी 50,000 कर्मचारी तथा सार्वजनिक पदाधिकारी प्रभावित हुनेछन्। निजामती कर्मचारी प्रहरी लगायत शेयरमा लगानी गरिरहेकाहरू समेत बाहिरिन थालेका छन्। त्यसको प्रत्यक्ष दबाव शेयर बजारमा परेको हो। दोलखाको किमिसो नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 का लागि 89.40 करोड़ बराबरको बजेट विनियोजन गरेको छ। भीमेश्वर नगरपालिकाको नवौं नगरसभामा उपमेयर कमला बस्नेतले आगामी आर्थिक वर्षको लागि 89.40 करोड़ 33,000 बराबरको बजेट सार्वजनिक गरेको हुन्। नगरपालिकाले आगामी आर्थिक वर्ष शिक्षा युवा तथा खेलकुद शाखाका लागि 2,56,61,000 बजेट विनियोजन गरेको छ भने आर्थिक विकास शीर्षकमा 1,55,50,000 बजेट विनियोजन गरिएको छ। यसै गरी स्वास्थ्य शाखाका लागि 1,08,92,000, कृषि शाखालाई 38,00,000, पशु सेवाका लागि 57,00,000, महिला बाल बालिका तथा समाज कल्याण शाखालाई 1,06,20,000 तथा प्रशासन शाखाका लागि 15,00,000 बजेटको व्यवस्था गरिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्ष आन्तरिक स्रोतबाट 13,39,55,000 आमदानी हुने अनुमान गरेको छ। यसै गरी संघीय सरकारका विभिन्न अनुदान बापत 53,02,00,000, बागमती प्रदेश सरकारबाट 7,36,50,000 आय प्राप्त हुने अनुमान गरिएको उप प्रमुख बस्नेतले जानकारी दिइन्। साथै राजस्व बारफारतर्फ संघीय सरकारबाट 10,38,28,000 र प्रदेश सरकारबाट 4,67,41,000, स्थानीय राजस्व बाँडफाँडबाट 1,51,25,000 गरी 16,57,30,000 बराबरको आयस्रोत अनुमान गरिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत गरेको थियो। नगरपालिकाले समुदायमा आधारित एकवटा एक कृषि उत्पादनमा आधारित दूधमा प्रोत्साहन पौड्दै कमाउँदै विद्यालय अनुदान कार्यक्रम लगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ। नगरपालिकाले वैदेशिक रोजगारीमा रहेका नगरवासीहरूको तथ्याङ्क पनि संकलन गर्ने भएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कुटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
6: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको
6: आफ्नै कम्पाउन्ड भएको समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको
6: सस्तोमा होइन राम्रो सिकाउँछौ
3: प्रोफाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
8: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार
3: के तपाईँलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ
8: जोर्ने दुखाई नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ
3: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ
8: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ
3: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरेचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ
8: त्यसै गरी जलोका अग्निकर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ
3: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ
8: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा फोन नम्बर 0494211306
0: तपाईँदेखेर हाम्रो रेडियो र श्री एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ इन्टरनेटमा www.radioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैर कानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर भएको छ पौडेललाई राजनैतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको भन्दै उनकी पत्नीले रेट दायर गरेकी हुन् रेटमा पौडेलको रिहाईको आदेश माग गरिएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले दीपक भट्ट र कमल किशोर मालपानी समूहको शेयर लेनदेनमा सिन्जान गराइदिएको बयानका आधारमा पौडेललाई पक्राउ गरी हिजो 5 दिनको म्याद थप गरेको थियो पार्टीको कार्यक्रमका लागि सुर्खेतमा रहेका पौडेललाई सोमबार पक्राउ गरी काठमाडौँ ल्याइएको थियो सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिई कानून पिपल्ट हुने भन्दै त्यस्ता रोजगारदातामाथि कानूनी कार्यवाही गर्ने चेतावनी दिएका हुन् आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सचिव काफ्लेले श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित हुने गरी सरकारले श्रम मापदण्ड नै बनाएर काम गरिरहेको बताए श्रमिकहरूको मानव अधिकार हनन हुन नदिने उद्देश्यका साथ कार्ययोजना सहित काम अघि बढ़ाइएको उनको भनाई छ सचिव काफ्लेले शारीरिक र मानसिक रूपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि पनि श्रमिकको जीवन रक्षा उत्पन्नका लागि श्रममा आबद्ध भएकै समयमा सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा सरकारको स्पष्ट मान्यता रहेको बताएका छन् सवारी च्याङ मुद्दाका फरार सवारी ज्यान मुद्दामा फरार रामेश श्रापका एक युवक 7 वर्षपछि पक्राउ परेका छन्। रामेश श्रापको दुरुम्बा सैलुङ गाउँपालिका 5 घर भएका 29 वर्षीय खगिन र दर्मलामी मगरलाई काठमाडौँबाट पक्राउ गरिएको हो। उनलाई इलाका प्रहरीकाले टोकरपुर रामेश श्रापबाट खटिएको प्रहरी टोलीले ASR 8 गते काठमाडौँ महानगरपालिका 28 रामशाह पथबाट पक्राउ गरेको रामेश श्राप प्रहरीले जनाएको छ। उनलाई सवारी ज्यान तथा अंगभंग मुद्दामा सिन्धुली जिल्ला अदालतबाट 2076 साल असार 11 गते 3 वर्ष 11 महिना 5 दिन कैद र 2000 रूपियाँ जरिवानाको फैसला भएको थियो। त्यस यता फरार रहेका मगरलाई काठमाडौँबाट पक्राउ गरी रामेश श्राप ल्याएर सजाय भुक्तानका लागि रामेश श्राप जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको आदेश अनुसार मगरलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ। देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिज विरूद्धको खोपको चरम अभाव देखिएको छ, जसका कारण बिरामीहरू उपचार नपाएर स्वास्थ्य खेप्न बाध्य भएका छन्। बागमती प्रदेशभर 5,10,000 फाइल खोप आवश्यक पर्ने भए पनि माग अनुसार आपूर्ति हुन नसक्दा बिरामीहरू खोपबाट वञ्चित भएका छन्। प्रस्तुत छ एक रिपोर्ट।
9: पछिल्लो केही समय यता सरकारी स्वास्थ्य संस्थामा कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप ARV अभावले बिरामीले स्वास्थ्य खेपिरहेका छन्। सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिइँदै आएको यो खोपको अभावले बिरामीले ज्यानै समेत गुमाउन थालेका छन्। सरकारले खोप आपूर्ति गर्न नसक्दा निजी औषधि पसलबाट किनेर ल्याउन नसक्ने विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीले स्वास्थ्य खेपिरहेका छन्। गत शनिबार काठमाडौँको चन्द्रगिरी नगरपालिकामा रेबिजको संक्रमणबाट 1 जनाको मृत्यु भएको छ। देशभरका सरकारी अस्पतालमा रेबिज विरूद्धको खोपको चरम अभाव भए पनि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले यसबारे सूचना बाहिर ल्याउन कड़ा रोक लगाएको अधिकारीहरूको भनाइ छ। केही दिन अघि संचार माध्यममा खोप अभाव बारे बोलेका अधिकारीहरूलाई मन्त्रालयले सोधपूछ गरी सचेत गराएको अस्पतालको इमर्जेन्सी विभागका अधिकारीहरूको भनाइ छ। बागमती प्रदेश मातहतका अन्य स्वास्थ्य संस्थाहरूमा रेबिज विरूद्धको खोप अभाव छ। हेटौडा स्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोपको मौजदात सकिएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौडा अस्पताल सहित प्रदेशका 13 जिल्लाका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा खोप उपलब्ध हुन सकेको छैन। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन खोप केन्द्र शाखाका अनुसार पछिल्ला 3 महिनादेखि नै रेबिज खोपको अभाव देखिएको हो। प्रदेशभरिका स्वास्थ्य संस्थाबाट निरन्तर माग आइरहेपछि केन्द्रमा स्टक नभएकाले वितरण गर्न नसकिएको खोप शाखाले जनाएको छ। चालू आर्थिक वर्षमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बागमती प्रदेशका लागि 15,000 भाइल एन्टी रेबिज भ्याक्सिन प्राप्त भएको थियो। गत वर्ष मौजदात रहेको करिब 500 भाइरल खोप समेत थपेर माघ महिनासम्म वितरण गरिए पनि त्यस यता नयाँ आपूर्ति हुन सकेको छैन। प्रदेशभर मासिक करिब 10,000 भाइल खोप आवश्यक पर्ने भए पनि माग अनुसार आपूर्ति हुन नसक्दा बिरामीहरू खोपबाट वञ्चित भएका छन्। खोप खरिद गर्ने अधिकार संघीय सरकारसँग मात्र भएकाले प्रदेश सरकारले माग गरे पनि समयमै आपूर्ति हुन नसकेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भनाइ छ। संघीय सरकारबाट खोप उपलब्ध नभएपछि प्रदेशका स्वास्थ्य संस्थाहरूमा वैकल्पिक उपाय खोज्न बाध्य भएका छन्। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
0: काठमाडौँको दुई छुट्टा छुट्टै स्थानबाट स्रोत नखुलेको 25 लाख रकम सहित 3 जना पक्राउ परेका छन्। 16.5 लाख नगद सहित न्यू रोडबाट एक भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका 44 वर्षीय दिलीप अग्रवाल रहेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। नेउरोडमा मोबाइल हब नामक इलेक्ट्रिक पसल सञ्चालन गरेका उनको साथबाट स्रोत नखुलेको सो रकम बरामद भएको प्रहरीको भनाइ छ। यसै गरी काठमाडौँकै अर्को स्थानबाट स्रोत नखुलेको 8.5 लाख सहित नुवाकोटका 22 वर्षीय सबेन तामाङ र बाफल बस्ने 73 वर्षीय विनोद अग्रवाल पक्राउ परेका छन्। सो रकमको पनि स्रोत नखुलेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले पनि अब 15-15 दिनमा तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई पत्रचार गर्दै अर्धमासिक रूपमा तलब दिन भनेको छ। प्रशासन विभागका डीआईजी हिमालय कुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा अर्थमन्त्री स्तरको वैशाख चारको निर्णय र महालेखा नियन्त्रक कार्यको 21 वैशाखको पत्र अनुसार आगामी आर्थिक वर्षदेखि राष्ट्र सेवा कर्मचारीलाई अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ। ओमनले हर्मुज जल डमरोह हुँदै हुने समुद्री यातायातलाई सहज बनाउन अस्थायी जलमार्ग सञ्चालनमा ल्याएको छ। ओमनले अन्तर्राष्ट्रिय समुद्री संगठन आईएमओ संघको समन्वयमा जल डमरोहको हालको मार्ग सुरक्षित नरहेको निष्कर्ष निकाल्दै विद्यमान जहाज मार्गको उत्तर र दक्षिणतर्फ दुईवटा अस्थायी समुद्री मार्ग तोकेको हो। साथै जल डमरोह प्रयोग गर्ने जहाजबाट कुनै शुल्क नलिने जनाइएको छ। ती मार्गहरू विशेष गरी बाहिरिने जहाजहरूको सुरक्षित आवागमनका लागि प्रयोग गर्ने जनाइएको छ। अमेरिका र इजरायलले गत फेब्रुअरी 28 इरान विरूद्ध सैन्य अभियान थालेपछि विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जल डमरोह प्रभावित बनेको छ। फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेमारले स्कटल्याण्डसँगको खेल खेल्ने पाएका छन्। ब्राजिलियन फुटबलर नेमार जुनियर आफ्नो टोलीको आगामी खेलबाट फिफा विश्वकप 2026 मैदान उत्रिन तयार भएका हुन्। 34 वर्षीय नेमारले चुटका कारण समूह सीमा यसअघि मोरक्को र हाइटीसँगको खेल गुमाएका थिए। विश्वकपका 13 खेल खेलेका नेमारको नाममा 8 गोल र 4 असिस्ट छ। करिब 15 वर्ष अघि नेमारले ब्राजिलका लागि आफ्नो पहिलो 2 गोल स्कटल्याण्ड विरूद्ध नै गरेका थिए। यो विश्वकपमा बराबरीबाट शुरू गरेको दक्षिण अमेरिकी टोली जितसहित समूह चरणको अन्त्य गर्ने लक्ष्यमा छ। ब्राजिल र स्कटल्याण्ड बीचको खेल भोलि बिहान 4:15 अमेरिकाको मियामी रंगशालामा हुनेछ। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको थियो भने हाइटीलाई 3-0 पराजित गरेको थियो। स्कटल्याण्डले हाइटीलाई 1-0 पराजित गर्दा मोरक्कोसँग पनि 1-0 हार बेहोरेको थियो। फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेमारले स्कटल्याण्डसँगको खेल खेल्ने सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
10: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
11: पशु सेवा कार्यालय दोलखाको सूचना।
12: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
11: हाल बागमती प्रदेशको काठमाडौँ काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परी प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
12: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
11: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
12: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
11: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
12: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
11: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रन प्रयोग गर्ने।
12: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
11: फार्म परिसर भित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
12: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
11: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
12: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
11: मासु तथा मासु जन्य पदार्थ
9: पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
12: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
9: सतर्क बनौ, बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
12: पशु सेवा कार्यालय दोलखा।
13: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: അപ്പേ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കറെ ഇടിയോ നിക്ക അവതാർമ സൗത്ത
1: ഗട്ടേ ബരിലേലെ വാസ്കോ ടി വി പോക്കണി ഭിത്തി ആഫ്നെ ടി വി ബിഗ്രിയോ अनि बनाउने जान लागेको नि बनाउने पो कहाँ होला त होइन
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिएको नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह

0: आयमा एकजनालाई छुटको पनि व्यवस्था गरिएको छ।
1: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघाङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 0974812 र 0974812।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: चरीकोट चरीकोट चरीकोट दोलखा।
5: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामीले सुमधुर स्वरका धनी गायक प्रताप दासको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: दुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरका धनी गायक प्रताप दासको स्वरमा सजिएका उत्कृष्ट गीत संगीत सुनिरहनु भएको छ।

0: एटिंजल सुन्दै हुनुहुन्थ्यो सुमधुर स्वरका धनी गायक प्रताप दासको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सबैका लागि दृष्टि, सबैका लागि
4: दृष्टि। This is the BBC.
5: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
6: स्थानीय, राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार, नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा।

0: नेपाली पात्रो अब तपाईको मोबाइलमा
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार. आज कार्यक्रममा सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै 2600 भन्दा धेरै उजुरी
3: 9000 प्लस फारम बुझाउनु भएको छ. पहिलो फेजमा 22000 हुन्छ भन्ने हाम्रो पूर्वानुमान हो. लक्ष्य भेट छ भन्ने छ.
2: होल्डिङ सेन्टर खाली गर्ने निर्देशनपछि कति सुकुम्बासीले छाडे आश्रय स्थल.
4: पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवत डिस्चार्ज गर्छौ. बल्ल उहाँहरूले चाहिँ खाली गर्ने क्रम शुरू हुन्छ.
2: र अन्तर्राष्ट्रिय प्रसंगमा कंगोमा इबोला खोपको परीक्षण थाल्न लागेको WHO को भनाई. तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार.
5: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्. विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रणमा सघाउन सक्ने दुईवटा औषधिको परीक्षण अर्को साताबाट गर्नका लागि तयारीहरू पूरा भएको जनाएको छ. उक्त ट्रायलले बुन्डी बुग्यो प्रजातिको इबोला संक्रमणका कारण हुने मृत्यु दर दुईवटा एन्टीभाइरल औषधिले घटाउन सक्छ या सक्दैन भन्ने जाँच गर्नेछ. हालसम्म कुनै पनि खोप वा उपचार नभएको उक्त प्रजातिको इबोलाका कारण झण्डै 280 जनाको ज्यान गएको छ. विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधानम गेब्रियोसोसले उक्त महामारी नियन्त्रण प्रयासभन्दा तीव्र गतिमा फैलिरहेको बताए. हालसम्म 1100 जतिमा संक्रमण पुष्टि भएका छन्। फ्रान्सको स्वास्थ्य मन्त्रालयले देशमा इबोला संक्रमणको पहिलो घटना पुष्टि गरेको छ. प्रजातान्त्रिक गणतन्त्र कंगोमा मानवीय सहायता मिशनबाट फर्किएका एक चिकित्सकमा संक्रमण पुष्टि भएको र उनलाई एक्ल्याएर राखिएको अधिकारीहरूले बताएका छन्। फ्रान्सका अधिकारीहरूले उनीहरूले ती डाक्टरसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचानको काम गरिरहेको पनि जानकारी दिएका छन्। पश्चिम युरोपको अधिकांश क्षेत्रमा चर्को उष्ण लहर जारी रहँदा फ्रान्समा 10,000 मानिसहरू विद्युत आपूर्ति विहीन बनेका छन्. फिनिस्टरमा तातोका कारण विद्युत ट्रान्सफर्मरहरूमा समस्या निम्तिएको छ. मंगलबार फ्रान्सले अभिलेख राख्न थालिए यताकै सबैभन्दा गर्मी दिनको सामना गरेको थियो. फ्रान्स बाहेक इटली र स्पेनमा पनि रेड एलर्टहरू जारी गरिएका छन्। ब्रिटेनमा मेट अफिसले इंल्याण्ड र वेल्सका कतिपय क्षेत्रमा जीवनकै जोखिम रहेको चेतावनी दिएको छ. लन्डनमा चरम गर्मीका कारण एउटा जलवायु कार्यक्रम स्थगित गरिएको छ. चीनको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले आफूले देशको रक्षा उद्योगका एकजना वरिष्ठ अधिकारी बियन झगाङमाथि अनुसन्धान गरिरहेको जनाएको छ. बियन चीनको राष्ट्रिय अन्तरिक्ष निकायका उपप्रमुख हुन् र उक्त निकायले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ. बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन भन्छन् उनी चीनको अन्तरिक्ष अन्वेषण बारेको अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख व्यक्ति थिए र देशभित्र र बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे. उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आशंका गरेको छ. छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ. बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन. र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कड़ाई गर्दै उनीहरूले आफ्ना गतिविधि सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ. दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ. त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ. यो बीबीसी नेपाली सेवा हो.
2: साझापखमा पुनः स्वागत छ. सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ. अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाश प्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढ़ी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ. आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ. आयोगलाई आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ. तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्वघोषणा गरेका समेत पाइएको छ. यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौं।
3: अब अहिले 9,000+ फारम बुझाउनु भएको छ र 26-27 उजुरीहरू मेलबाट, हुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20,000-22,000 हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने न्यायाधीश सरको मसान्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
2: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
3: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौ। यद्यपि अब लजिस्टिकका विषयहरू, जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
2: केसीजी, यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बीचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपयले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ सो घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
3: होइन, यो इस्युका आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरण नबुझाउने कसैले त आफै पनि मिडिया मार्फत सो घोषणा गर्नुभएको देखिया छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढंगले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू, जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्रबाट पनि त संकलन गर्न सक्ने अवस्था विद्यमान छ।
2: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भइरहेको पाइन्छ।
3: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो। फलानाको सम्पत्ति फलाना फलानाकोमा पार्क भएको छ भन्ने ढंगका उजुरीहरू पनि आछन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
2: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनस्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन् 2 दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300+ परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनस्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रूपियाँ उपलब्ध गराइने छ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी शुरूमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौं।
3: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बापतको रकम हामी भोलिबाट सम्भवत डिस्चार्ज गर्छौ। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
2: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो
3: होइन?
2: कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
3: सेन्टरवाइज भन्नुपर्दा इच्याङको नारायण, होडे, नगरकोट, धुलिखेलको अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरिपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ संकलन गर्ने योजना राखेका छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको केही नभएको भन्ने बुझिन्छ। तर अन्य अधिकांश परिवारहरूले त्यो निवेदन दिइसकेकोबाट पनि थाहा हुन्छ कि उहाँहरू चाहिँ पुनस्थापना हुन तयार हुनुहुन्छ भन्ने।
2: तर सञ्चार माध्यमहरूमा चाहिँ हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रुपियाँ मात्रै लिएर पुनस्थापनामा जान भनिराखिया छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाई उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई? त
3: विकल्प नभएकाहरूको एउटा पाटो आयो, जबरजस्ती जान्न खोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो,
4: उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही एक दुई दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी त्यो स्टेप चाल्छौँ।
6: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले पाँच दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
4: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यसकारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाले हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि। त
2: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्वपूर्ण औषधिहरू अभाव हुन थालेको, लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढ़ेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। संजय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्,
7: किमो गर्ने औषधि अब त्यही दिनलाई मात्र थाहा हुन्छ तत्काल चाहिएन हामी त के गर्ने भयौँ। अब मानसिक एक त बिरामीको अवस्था त्यस्तै, अनि त्यसमा त्यो औषधि नपाउनु त पीडा एकदमै गाह्रो भएको थियो।
2: खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर भएको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
8: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग मौजाद छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेको छ। तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार भने उहाँहरूको चालित मूल्य प्रणाली अपनाउनलाई अन्कनाइरहनु भएको छ। त्यसकारण अब चाहिँ हामीले आज उपरान्त
2: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढ़िने बताए पनि आज बिहानसम्म त्यस्तो बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
9: हामी मूल्य नियन्त्रण छ नेपाल सरकारको, अधिकतम चाहिँ खुद्रा मूल्य भित्र पर्छ। इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ अहिले आयातमा समस्या परिरहेको हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने रहेको छैन।
2: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने दुईटा औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको संख्या 260 नागेको छ भने करिब 1000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
10: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट संकलन गरिएको नमूनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टीबडीजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढ़ाउनेछन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुन्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र द्वन्द प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढ़ी चुनौतीपूर्ण भनिएको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
12: बच्चा कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
13: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
14: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चाहिँको बजारमा कहाँ पाइन्छ र?
13: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
14: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
12: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
15: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
16: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, चपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
15: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ, जिल्ला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, that's it, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगा।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: सप्तऋषि म्युजिक प्रस्तुत गर्दछ।

0: पशु सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पन्छीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पन्छी तथा पन्छी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्न अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौ।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
2: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
2: जोर्ने दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
2: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
2: त्यसै गरी जलोका, अग्निकर्म, स्थिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै